0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: यसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारे WHO द्वारा थप जानकारी माग
2: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी ओमान ए 2 विकेटले पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको शुरूमा विपद सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश बनाउन लागेको प्रसंग।
1: सरकारले बाढ़ी पहिरो लगायतका विपदमा विपत्ता भएकालाई 45 दिनभित्रै मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबार हिजो बसेको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्नुपर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न भनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकोशी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
4: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकोशीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सरह घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सरह घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतकको सरह घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
2: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा 2 भिन्न विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारेज भई 2 स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
1: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्य केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनु भएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देवालले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
2: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवहरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाड़िएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जवहरालाई परिवारको जिम्मामा छाडिएको थियो। जवहरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जवहरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जवहरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जवहराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जवहराले चलखेल गरेको पुष्टि भएको छ। जवहरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जवहरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व,
5: नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ। पहिला पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा ल्याएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
2: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाह को कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका पाँच व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिन्हा र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपिबाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 182(2) 30 दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय, काम कारवाही नगर्नु, नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलो पटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलो पटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटि रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेटमा शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छाला सहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ्दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलीला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङ मोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै कालीगण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। 10 दिनदेखि सड़क विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि कालीगण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। 3 दिन लगातारको वर्षाले कालीगण्डकी करिडोर क्षतिछेद विच्छेद नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आगमनले भरिभरा हुने पनि खबरमा उल्लेख गरिएको छ।
2: यसैबीच वर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्भारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याइ नभ्याइ भएको छ। दिनमा 6,600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यस्तै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ। मधेस प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विभागबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले कम उत्पादन तथा चीनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका संचालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा चाडपर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि महोत्तरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ। अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेपणास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौं क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पालिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्यपूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर न्यूमोनिया बारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
2: साझा खबरमा अब खेलकुदका खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा दुई विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकेडेमी टर्फ दुईमा ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 160 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जीत हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको सुखद विदाई गरेको छ। ब्युनस आयस स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहज जित निकाल्दै अर्जेन्टिनाले मेस्सीको विदाई गरेको हो। मेस्सीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेस्सी

0: राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए। तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
1: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब विपद पछिको उद्धारमा सामूहिक प्रयासको कुरा। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिम पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छन्। विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ, हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं।
5: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ, सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।
0: यहाँले जुन भोटेको सीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, 2-3 घटना यस अगाडि हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा विपद प्रतिकार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्ट्रेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ। अरू समुदाय चाहिँ तितर बितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
5: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमाण्ड भनेकै एकदमै स्थानीयकरणमा जोड दिने, स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमाण्ड छ 105+ लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेकै स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर, फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी, बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू, यही आवाज हामीले उठाउँदै आइरहेछौँ। प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ। त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यस कारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि। एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ। त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ। पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा, मकैहरू हुँदा पगारीमा लगाएर राख्ने केही परिवर्तन दिने यही त हो नि प्रिपेयरनेस।
0: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश। 45 दिन मात्रै राख्ने प्रस्ताव। सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
0: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार। कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7255 जनाले मतदान गर्ने।
1: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र। कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
0: युक्रेनमा रूसी क्षेपास्त्र र ड्रोन आक्रमण कम्तीमा 21 जनाको मृत्यु। मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान। रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी ओमन A2 विकेटले पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ ओछ्यानमै बसेर एकजना रेडियो कानमा राखेर रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोड़ेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ। रेल अघि बढ़िसक्यो रे, रूख छोडेर रे।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बीसौं कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र।
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र। उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र। उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र। सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम। दर्ता शुल्क 8,000+1,000।
1: महिला तर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
1: टीम दर्ता शुल्क 2,500+500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाडी संख्या 7+3=10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 उडा कार्यालय ताघ्रिङ लमजुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। बेसी शहरको क्याम्पस रोडमा 18 व्यवसायको अनुगमन, 3 पसललाई दर्ता गर्न निर्देश। लमजुङमा दशैं तिहार लक्षित गर्दै यात्रुको सुरक्षा र गुनासो तत्काल सम्बोधन गर्न 5 स्थानमा यात्रु सहायता कक्ष सञ्चालन। एमाले बेसी शहर 11 मा प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, चुनावमा केन्द्रित हुन नेताहरूको जोड़। महिलाको आय आर्जन बढ़ाउने उद्देश्यले मर्सांगदी गाउँपालिकामा अचार बनाउने तालिम सञ्चालन हुँदै 7 दिनभित्र निवेदन दिन आह्वान। र कोला सुथारका बाँकी क्षेत्रमा विद्युत विस्तार गर्न प्राधिकरणसँग छलफल, सिंगदी पसगाउ घिम्चे र ह्यामिङ ह्यासिम राङलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहल।
1: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाऊ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856745।

समाचार अब विस्तारमा लमजुङको बेसेसहर नगरपालिका 8 स्थित क्याम्पस रोड क्षेत्रमा 18 वटा व्यवसायको बजार अनुगमन गरिएको छ। चाडपर्व लक्षित बजार अनुगमन अन्तर्गत बुधबार किराना पसल 13, होटल 1, फलफूल पसल 1 तथा खाजा र चटपटे पसल 3 वटाको अनुगमन गरिएको हो। अनुगमनका क्रममा दर्ता बिना नै सञ्चालनमा रहेका 3 वटा खाजा तथा चटपटे पसललाई 7 दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ। आर्थिक वर्ष 2083-84 जिल्लामा गरिएको यो 9 पटकको बजार अनुगमन हो भने चाडपर्व लक्षित दोस्रो अनुगमन हो। अनुगमनको टोलीले व्यवसायमा मूल्य सूची राखे नराखेको, म्याद गुज्रिएका सामग्रीको अवस्था, सरसफाई, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयको निरीक्षण गरेको थियो। टोलीले व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षा सम्बन्धी आवश्यक सुझाव समेत दिएको जनाएको छ। अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकाल, उद्योग वाणिज्य संघका प्रतिनिधि यज्ञनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य जनक श्रेष्ठ, उपभोक्ता हित मंचका प्रतिनिधि रामराज खनिया र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दिननाथ अधिकारी सहभागी हुनुभएको थियो। चाडपर्वको समयमा हुन सक्ने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ। दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङमा 5 स्थानमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ। यात्राको क्रममा यात्रुलाई पर्ने समस्या, सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी गुनासो र सुझाव तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो। बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बेसेसहर नगरपालिका 2 भकुण्डे 40 चोकमा यात्रु सहायता कक्षको उद्घाटन गर्नुभयो। कार्यक्रममा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, लमजुङ कालिका यातायात प्रालीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, बेसेसहर नगरपालिका 2 वडा सदस्य गुमान सिंह कडेल लगायत यातायात व्यवसायी तथा सरकारवालाको सहभागिता थियो। यस्तै जिल्लाको मुख्य प्रवेशद्वार सुन्दर बजार नगरपालिका 7 पाउदीमा पनि प्रमुख जिल्ला अधिकारी खनालले रिबन काटेर सहायता कक्षको शुभारम्भ गर्नुभयो। सुन्दर बजार नगरपालिका 9 सिउडीबार चोक र मध्य नेपाल नगरपालिका 7 पाखुरी चोकमा ट्राफिक प्रहरी र सम्बन्धित इलाका प्रहरी कार्यालयका कर्मचारीहरूको समन्वयमा सहायता कक्ष संचालनमा ल्याइएको प्रहरीले जनाएको छ। यस्तै रायनास नगरपालिका 6 धमिली कुवा चोकमा इलाका प्रहरी कार्यालय भोटे उडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको उपस्थितिमा यात्रु सहायता कक्ष उद्घाटन गरिएको छ। दशैं तिहार र छठका बेला यात्रुको चाप बढ़न सक्ने भएकाले यातायात व्यवस्थापन, यात्रुको सुरक्षा तथा गुनासो सम्बोधनलाई प्रभावकारी बनाउन सहायता कक्ष संचालन गरिएको प्रहरीले जनाएको छ। यसैबीच ट्राफिक नियम पालना गरी सवारी चलाउने एकजना चालकलाई प्रमुख जिल्ला अधिकारी खनाल सहित सहभागीले अबीर खादा र फूल गुच्छाले सम्मान गरेका छन्। नेकपा एमाले बेसीसहर नगरपालिका 11 वडा कमिटिको आयोजनामा पार्टी प्रशिक्षण तथा दशैं तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं महिला नेत्री डाक्टर वृन्दा पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले सहितका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो। कार्यक्रममा पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा केन्द्रित भएर अघि बढ़नुपर्नेमा जोड़ दिइएको थियो। सहभागी नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीभित्रको एकता र संगठनात्मक मजबूतीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा विगतमा भएका विषय र मतभेदलाई बिर्सेर अगाडि
आगामी निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा जोड़ दिएको थियो। त्यसै कार्यक्रममा भएको उल्लेख्य उपस्थितिले पार्टीभित्रको एकताको सन्देश दिएको भन्दै अब थप एकताबद्ध भएर अघि बढ़नुपर्ने धारणा व्यक्त गरिएको थियो। भागी नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीभित्रको एकता र संगठनात्मक मजबूतीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा विगतमा भएका विषय र मतभेदलाई बिर्सेर अगाडि

लमजुङको रायनास नगरपालिका आठमा रहेको सर्वोदय सेवाश्रमलाई सोह्र श्राद्धको अवसरमा विभिन्न व्यक्ति तथा समूहले नगद तथा खाद्यान्न सहयोग गरेको छ। असोज 20 र 21 गते गरी दुई दिनमा मात्रै सेवाश्रमले 2,26,595 रूपियाँ सहयोग संकलन गरेको आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभयो। आश्रमलाई अमेरिका निवासी कैलाश सिडाईले सोह्र श्राद्धको अवसरमा 1,50,000 रूपियाँ नगद सहयोग गर्नुभएको छ। यस्तै अमेरिका निवासी उषा सिडाईले व्यक्तिगत रूपमा 38,000 रूपियाँ सहयोग गर्नुभएको छ। यसै गरी रायनास नगरपालिका 9 महोरियाका खाद्यान्न तथा नगद गरी 3,500 रूपियाँ सहयोग प्राप्त भएको छ। मध्य नेपाल नगरपालिका 10 थाङसिङमा रहेको आमा दिदी बहिनी समूहले फलफूल खाद्यान्न तथा नगद सहयोग गरेको छ। उक्त समूहबाट 7,163 रूपियाँ सहयोग प्राप्त भएको छ। त्यस्तै वसुन्धरा थापाबाट 2,050 रूपियाँ, भगवती थापाबाट

0: भगवती थापाबाट 1500 रूपैयाँ, सरस्वती खड्काबाट 2000 रूपैयाँ, देवकी केसीबाट 1005 रूपैयाँ र हरिमाया कुंवरबाट 510 रूपैयाँ सहयोग प्राप्त भएको छ। पर्वतको पैयौं गाउँपालिका 6 निवासी शिवराम सापकोटाले 5167 रूपैयाँ तथा स्याङ्जाको गल्याङ 4 निवासी कुसुम भण्डारीले 2100 रूपैयाँ सहयोग गर्नुभएको छ। मध्य नेपाल नगरपालिका 10 थाङसिङ निवासी विष्णुमाया खड्काले 11000 रूपैयाँ सहयोग गर्नुभएको छ। सोह्र श्राद्धको अवसरमा यति ठूलो मात्रामा सहयोग प्राप्त भएको यो पहिलो पटक भएको सेवाश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले बताउनुभयो। सोह्र श्राद्धको अवसरमा विभिन्न व्यक्ति तथा समूहबाट नगद खाद्यान्न तथा फलफूल सहयोग गर्ने क्रम अझै जारी रहेको सेवाश्रमले जनाएको छ। लमजुङको मर्साङ्गी गाउँपालिका 4 स्थित बाहुन डाँडा युवा क्लबले गत वर्ष तिहार पर्वमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट केही विभिन्न स्थानमा बाहुन डाँडा लेखिएको संकेत बोर्ड राखेको छ। क्लबका अनुसार गादी नजिकैको कालडुंगा परिसरमा मनाङ जाने सड़क मार्ग तथा बाहुन डाँडाबाट जाने अन्नपूर्ण पदमार्गमा बाहुन डाँडा लेखिएको संकेत बोर्ड राख्ने काम सम्पन्न भएको हो। क्लबले सामाजिक गतिविधि अन्तर्गत देउसी भैलो कार्यक्रमबाट संकलित रकमलाई स्थानीय क्षेत्रको पहिचान र प्रवर्धनसँग जोड़ेर संकेत बोर्ड राख्ने काम गरेको जनाएको छ। स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न तथा सड़क मार्ग र पदमार्ग हुँदै आवत जावत गर्ने यात्रुलाई स्थानबारे जानकारी दिन संकेत बोर्डले सहयोग पुग्ने क्लबले जनाएको छ। क्लबले आगामी दिनमा सञ्चालन गर्ने सामाजिक गतिविधिमा स्थानीयवासीको साथ सहयोग र सुझावको अपेक्षा समेत गरेको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चौकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफूल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ।

0: प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ।

0: टीवीएस परिवार दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, एसी सहर नगरपालिका 8 जिङ्गे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 98565460, 98698 र 98261910।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
3: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
3: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
2: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाउ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
3: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
3: थप जानकारीका लागि 98565450 र 98560-79340।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्सङदी गाउँपालिकाले महिलालाई लक्षित गरी 5 दिने आयमूलक तथा सिपमूलक अचार बनाउने तालिम संचालन गर्ने भएको छ। वडा नम्बर 4 र 5 का महिलाका लागि कार्तिक 11 गतेदेखि 15 गतेसम्म देउरी सामुदायिक भवनमा तालिम संचालन हुनेछ। त्यस्तै वडा नम्बर 6 र 7 का महिलाका लागि कार्तिक 12 गतेदेखि 16 गतेसम्म दोभानचौर सामुदायिक भवनमा अचार बनाउने तालिम संचालन गरिने गाउँपालिकाले जनाएको छ। तालिममा सम्बन्धित वडाबाट 15-15 जना महिला सहभागी हुनेछन्। तालिम बिहान 10 बजेदेखि शुरू हुनेछ। गाउँपालिकाको चालू आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार महिलालाई आय आर्जनमा जोड्ने उद्देश्यले तालिम संचालन गर्न लागेको हो। तालिममा सहभागी हुन इच्छुक महिलाले सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। थप जानकारीका लागि वडा नम्बर 5 का वडा स्तरीय सञ्जालका अध्यक्ष धनकुमारी गुरूङ र वडा नम्बर 6 का उडास्तरीय सञ्जालका अध्यक्ष चन्द्र घलेसँग सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ। लमजुङको कुलासुथार गाउँपालिकाका विद्युत पहुँच पुग्न बाँकी क्षेत्रहरूमा विद्युत विस्तारका लागि गाउँपालिका र नेपाल विद्युत प्राधिकरण बीच छलफल भएको छ। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको नेतृत्वमा असोज 14 गते वडा नम्बर 3 का अध्यक्ष आसवीर गुरूङ, 5 का वडा अध्यक्ष गीतबहादुर गुरूङ र 6 का मनलाल गुरूङ तथा 7 का लक्ष्मण गुरूङ सहितको टोलीले नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख इन्जिनियर सुनिल पौडेलसँग भेट गरी विद्युत विस्तारबारे छलफल गरेको हो। त्यसको भोलिपल्ट गाउँपालिका अध्यक्ष गुरूङ सहितको टोलीले नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख सूरज गौतमसँग भेट गरी गाउँपालिकाका विभिन्न विद्युत सम्बन्धी विषयमा छलफल गरेको थियो। छलफलमा वडा नम्बर 5 को सिंहदी, वडा नम्बर 6 को पसगाउँ, वडा नम्बर 8 को घिम्ची र वडा नम्बर 2 को ह्यासिमराङ लगायत विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोड्न बाँकी क्षेत्रलाई विद्युत पहुँचमा ल्याउने विषयमा कुराकानी भएको गाउँपालिकाले जनाएको छ। यस्तै 5 गाउँ सामुदायिक विद्युतलाई नेपाल विद्युत प्राधिकरणमा समायोजन गरेपछि विद्युत सेवा थप भरपर्दो र विश्वसनीय बनाउन पहल गर्न आग्रह गरिएको थियो। पर्यटकीय गाउँ घले गाउँ भुजुङ लगायत क्षेत्रमा विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन समेत प्राधिकरणसँग अनुरोध गरिएको गाउँपालिका अध्यक्ष गुरूङले बताउनुभयो। लमजुङको विशेषहर नगरपालिका 8 निवासी काजीराम रावललाई हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राहत रकम प्रदान गरेको छ। सहकारीका शेयर सदस्य नम्बर 3393 रहेको रावलको घरमा असोज 21 गति बिहान चट्याङ पर्दा क्षति पुगेको थियो। चट्याङका कारण घर विद्युत मिटर, वायरिङ, विभिन्न विद्युतीय सामग्री तथा शौचालयमा समेत क्षति पुगेको जनाइएको छ। चट्याङबाट क्षति पुगेका आफ्नो शेयर सदस्य रावललाई संस्थाको तर्फबाट राहत स्वरूप 5,000 रूपियाँ प्रदान गरिएको हो। सहकारीका अध्यक्ष प्रभुराम प्रधानले रावललाई उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो। सहकारीले विपदका कारण समस्यामा परेका आफ्ना सदस्यलाई सहयोग गर्ने उद्देश्यले राहत रकम उपलब्ध गराएको जनाएको छ। नेपाल राष्ट्र बैंकले दशैं लगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै 100 रूपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट 100 का नोट पनि वितरण गर्न थालेका छन्। राष्ट्र बैंकका प्रवक्ता गुरू प्रसाद पौडेलले भोटेको श्री बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार प्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यही असोज 1 गतेदेखि नै राष्ट्र बैंकको थापाथली र राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको उहाँले बताउनुभयो। गत चार पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ। गत भदौ 31 गतेसम्म 7.94 अर्ब करेन्सी इन सर्कुलेशन भएको उहाँले बताउनुभयो। यो रकमको करिब 8-10% सम्मको रकम दशैंमा वृद्धि हुने अनुमान गरिएको उहाँले बताउनु भएको छ। आईसीसी विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जीतका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले यो लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 34, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान हम्माद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा संजू सञ्जीवले 34 रन जोड़े। नेपालका लागि बलिङ तर्फ नन्दन यादवले 3 विकेटले, करण केसी र सन्दीप लामिछानेले 2-2 तथा गुलशन कुमार झा र ललित नारायण राजवंशी तथा साहब आलमले 1-1 विकेटले। नेपाल ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखला खेल्दैछन्। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बेसी शहरको क्याम्पस रोडमा 18 व्यवसायको अनुगमन, 3 पसललाई दर्ता गर्न निर्देशन। लमजुङमा दशैं तिहार लक्षित गर्दै यात्रुको सुरक्षा र गुनासो तत्काल सम्बोधन गर्न 5 स्थानमा यात्रु सहायता कक्षी सञ्चालन। हिमालय बेसी शहर 11 प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, चुनाव केन्द्रित हुन नेताहरूको जोड। महिलाको आय आर्जन बढ़ाउने उद्देश्यले मर्सङ्गदी गाउँपालिकामा अचार बनाउने तालिम सञ्चालन हुँदै 7 दिनभित्र निवेदन दिन आह्वान। र कोलासोथारका बाँकी क्षेत्रमा विद्युत विस्तार गर्न प्राधिकरणसँग छलफल, सिंगदी, पस्टाउ, घिम्ची र ह्यासिङ राङलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहल। अवश्य यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार। अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 र 98403 1989।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: आयो टप्पटी बी लग्यो, मिति पुग्यो, टारेर टर्दै।

0: भावपूर्ण श्रद्धांजलि हमरा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुवाटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। श्रीमती माया देवी पौडेल छोरा बुहारी विश्व पौडेल र रीता पौडेल छोरी ज्वाइँहरु इन्द्र सुवेदी र लवहरी सुवेदी शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी नातिहरू नयन आदित्य पवन नातिनीहरू आरजू अदिति पलातिनीहरू आर्य र आज्ञा भाउजू चीजा माया पौडेल दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल यादव पौडेल र चीजा पौडेल खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार नमसुङ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
4: हार्दिक निमन्त्रणा हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98-410-61-454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98-466-56-604।
5: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने। कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने। कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने। कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर टेस्टहल, लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बस बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड कप बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 063-520-903, मोबाइल नम्बर 98-461-80-025।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: एकाइ सभा हुने मिति, समय र स्थान।
4: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शिवनीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनास, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला।
5: गोपाल परियार, सचिव संचालक समिति।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
8: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
7: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
9: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842449129 र 9841552091।
10: आया दुख कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो अनि यो बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसै भइन।
11: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेराचोकदेखि कारागार जाने बाटो छ नि त्यही ब्याम्बरु।
10: हुन्छ बुहारी ल गइहालम, साह्रै गाह्रो भयो।
11: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा,
12: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सब्जी।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
7: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
6: ए हो र, के पाइन्छ?
7: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845644264 र 9847607915।
8: किन हाँस्या हो नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
9: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा, रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
8: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
10: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेषेशहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 066590299, मोबाइल नम्बर 9856602900।

0: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: बुढा ए बुढा, यस पालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।

0: पेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
1: सम्पर्क नम्बर 98462 र 98403 1979
0: CBS तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
1: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
2: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
3: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
2: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाई त्यही किनेर पनि त भएन नि
3: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
5: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
3: सम्पर्क फोन नम्बर 98165 8520 98066 66162 र 066521381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायणी स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98560-602
8: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन
9: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिकल फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
8: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
9: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
10: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोप्राइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचादी पसल जाने सुनचादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
4: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
4: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी

0: प्लान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लन्जो।
3: आइसा, के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसिसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
9: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
10: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओइ हेर्न त्यो पहरबाट आउने समीर नै हैन र भने बडो ह्यान्डसम देखिया छ त यार हैन केटोलाई कोट पाइटले त सुहाउँदो रहेछ
1: हैन है केटा के को खास कुछ हो यो गोपाल टेलर्समा बनाएको कोट पाइन्ट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
2: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
0: ए यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट पाइन्ट कहाँ सिलाउने भनिरहेको थिए अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
2: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल नमसुङ सम्पर्क फोन नम्बर 0665203640 9846074363 र 9841188608 अहिले बिहानको 8 बज्यो
3: शान्ति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ज
1: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
4: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
1: ताल बाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191120981
5: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
6: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
5: ल त म पनि त्यतै जाने भएँ
7: बुढा थोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
8: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863526015 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
9: गुणस्तरीय उत्पादन भरपर्दो सेवा
10: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
11: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
10: कहाँ जाने नि तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
11: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
10: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
12: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
10: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्सङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467 56604।
4: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरुका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरुले कार्तिक 6 गते बेलुका सम्म गुम्बामा आइपुग्नु पर्नेछ।
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुका सम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे सिल ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे सिल ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुवाटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेती 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी जयहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाई नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजु अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।

0: टीवीएस परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, पेशीसहर नगरपालिका 8 जिंगे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9921689810।
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पुनःखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
0: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
0: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
2: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
0: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
2: थप जानकारीका लागि 9556045650 र 9556493040।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाई सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652045, 06552475, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो। जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक, गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोपाइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: छोरी मायादेवी भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखे तथा खरिद बिक्री पनि गरिन्छ।
1: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
0: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
1: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
0: डोको थुन्से नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
1: यस मायादेवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घराइसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
0: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विशेष नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-40-65।
2: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0665-520-227, मोबाइल नम्बर 9842-49129 र 9841-52091।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840-98-911।
8: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
9: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल

0: टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000 प्लस 1,000
1: महिला तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद 20,020 रुपया कप मेडल र प्रमाण पत्र
0: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खिलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
1: टीम दर्ता शुल्क 2,500 प्लस 500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
0: खेलाड़ी संख्या 7 प्लस 3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगिता में समावेश गराइनेछ एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको क्यूआर स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ क्यूआर मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गरे टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467808 98458228018 98464321 र 97475015083 खेल मैदान मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा लम्जुङ प्रवर्धक मर्स्याङ्गी गाउँपालिकाको कारणले भुलभुले लम्जुङ सह प्रवर्धक मर्स्याङ्गी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्जुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ

0: दाई पैसा त तन्ने कमाएर ल्याउने भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी। जाँगर हाम्रै देशी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लम्जोङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 4540 1 र 98261 7379।

아메리케 달러 포개 거사 उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सी शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाइ छ। बाढ़ी पहिरोका कारण अवरूद्ध चीन र भारत जोड़ने कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क मरम्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा त्यसलाई छिचो लिएको छ। म्यागको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। नेपालमा रेबिज प्राणघातक जोनोटिक रोगका रूपमा रहेको र यस समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस यस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टूबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूलाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। अब विदेशको खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। डाक्टरहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बच्न नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि यकिन कारण भने पोस्टमार्टम पछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 महाराष्ट्रको मरूड जंजिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नुभएको थियो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ। एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। अब क्यान आईसीसीको औपचारिक निर्णयको पर्खाइमा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ। आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ। यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्नेछ। आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन्। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापति मा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा। चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य। तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। विपदमा बेवत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी। र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 र 98403 1990।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाऊ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60299।
9: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजया दशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा झाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 115,015 कप मेडल र प्रमाणपत्र
10: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000 प्लस 1,000
9: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
10: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
9: टिम दर्ता शुल्क 2,500 प्लस 500 पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
10: खेलाडी संख्या 7 प्लस 3 10 जना पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गरे टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-8121 र 97475-1083 खेल मैदान मर्स्याङ्गी गाउँपालिका 4 मिप्राल लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्गी गाउँपालिका 4 मिप्राल लम्सुङ प्रवर्धक मर्स्याङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङ्गी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्राल गाउँ फुटबल प्रतियोगितामा रमाऊ
11: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
12: हो त है आमा बरु कहाँ जानिस् भन्नु त
11: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
13: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
14: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लम्जुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लमजुङ।
3: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर,
4: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा, 14 नम्बर गल्ली, फोन नम्बर 0665200004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा, स्नायु, मानसिक, शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
5: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखिराख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
4: निशुल्क जाँच हुने दिन र समय: यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर, पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा, गल्ली नम्बर 14, फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
6: आइसा, के गर्दैछौ तिमी?
7: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
6: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
7: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यहीबाट ल्याएको हो। अझै आऊ त किचनतिर, अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
6: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
8: हाम्रा सेवाहरू: मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 98560 45 779।
9: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ वाह कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
3: नमस्ते थकाली किचन एन्ड पप बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
4: प्रोप्राइटर टेकचङ गुरु नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 063-520-903 मोबाइल नम्बर 98-461-80-25
0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना
10: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 होचोङको घन पोखरा लम्सुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
0: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: यस परिवारबाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, पेशीसहर नगरपालिका 8 जिङ्गे खोला, प्रभु ब्याङ्क अगाडि। मोबाइल नम्बर 9855445060, 9698146073 र 9921689810।
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पुनःखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किसान को मेहनत, उपभोक्ता को भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। इस पाली को दशैं मा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजार लाई प्राथमिकता दिऊं।
1: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
0: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
1: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
0: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
1: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
1: थप जानकारीका लागि 9856045650 र 9856039340।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: ओए हेर्न, त्यो पहरबाट आउने समीर नै होइन र भने? बडो ह्यान्डसम देखिया छ त यार। होइन, केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
4: होइन है केटा, के को खास कुछ हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
5: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
3: ए यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
1: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको, सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लमजुङ। सम्पर्क फोन नम्बर 0665203040, 9846074363 र 9641181608।
3: आया दुख्यो, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखे हो दुखे हो, झन् यही बेला पखाला लागेर हैरान।
6: होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै खाइएन
5: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
6: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
7: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
4: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
5: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
7: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिल खोलामा नन्नस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856 46257 र 9840067।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भएँ।
4: बुढाथोकी ब्रदर्स सप्लायर्स चुडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चुडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
5: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526015। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
7: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
8: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
7: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
8: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
7: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चौकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647445।
10: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
0: यो
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
12: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्स्याङ्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्सुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846556604।
3: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेची शहर नगर पालिक साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजु अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाइ बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमसुङ।

0: टीवीएस परिवार बाट दशैं तिहार र छठको हार्दिक शुभकामना।
1: लमजुङको लागि सम्पर्क जीवन सहारा इन्टरप्राइजेज, एसिसहर नगरपालिका 8 जिंगे खोला, प्रभु बैंक अगाडि। मोबाइल नम्बर 98 5 40 45 460, 98 6 98 14 673 र 98 2 61 9 810।
2: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: It's your boy G-Riz with the reggae style.

सरी पुष्ट सँगै तर्या राप्तीको खोला बेलगाडीको सवारी थियो साँझ पर्या बेला सतुसन हाम्रो पछि नौ दिउन अबेला बोरु भएको नयाँ गाउँमा जाउँ नौ समेला तिमीलाई तिमीलाई मेरो थर बनाउला सानो नयाँ घर मात्र तिमी अनि म दुश्मनलाई हुने छैन खबर जिन्दगी हो या त रमणीय पार सफर अब तिमी बिना जिन्दगी हुन सक्थे न प्रपर इतिहास गर्छौ बन्न दिउन मलाई अथर हामी माथि फिल्म बन्ने पाओस् अवार तिम्रो अनुहारको ढाँचाको चाहियो मलाई डर हामी हिस्ट्री गरे के किन होला यस्तो पेटी तिमी जस्तो छैन कोही बने सिटी निको मिस्टी छैन कोही तिमी जस्तो सिटी तिम्रो नाम सक्छ मेरो सङ्ख्या

0: किसान को मेहनत, उपभोक्ता को भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। इस पाली को दशैं में स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजार लाई प्राथमिकता दिऊं।
1: मर्स्याङदी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
0: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
1: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
0: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
1: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: स्थान मर्स्याङदी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
1: थप जानकारीका लागि 98565450 र 98569340।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइस सभा हुने मिति, समय र स्थान।
3: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार। समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार। समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मर्स्याङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउरीबार मिति 2083/6/24 गते शनिबार। समय बिहान 11:30 बजे। भोटेवडा तमुह आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
4: गोपाल परियार सचिव संचालक समिति।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
5: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240335 0665240375। मोबाइल नम्बर 9856445।

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मित्र जाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ एकपटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-98-4582-2018 98-464-21 र 97-475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्सुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मित्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ
2: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
3: बुबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
2: ए हो र के पाइन्छ
3: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
0: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा
3: एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
2: ए हो र के पाइन्छ
3: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक

0: आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिक का सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
1: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेराचोक, लम्सुर, प्रोपाइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
4: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
0: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
4: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
0: देशी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पितल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
4: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
0: डोको, थुन्चे, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
4: यस माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
0: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विशिष्ट नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोपाइटर माया देवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704640765।
5: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लङ्सुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
8: न्यू जनप्रेमी छापाखाना, बेसी शहर नगरपालिका 8 नारायण स्थान चौक, लङजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842649129 र 9841252091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हॉल, बेसी शहर नगरपालिका 7, मनांगे चौतारा, लमजुंग। संपर्क मोबाइल नंबर 9846098911।
2: दाई, पैसा तो तुमने कमाए रहे हो नहीं क्या रे?
5: विदेश में पैसा रुक में फलने हो रहा, अब माता विदेश ना जाने करी फर्जी है तो नहीं बाई में।
2: अब क्या करना है उनसे तो दाई?
5: काम तो कति कति नहीं, जागर उन्हें पड़े नहीं बाई नहीं जागर। हम रे देशी शहर को सेरा औरालो को सुजल सप्लाई स्वाट कुखरा को चल ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइदो रहेछ पालेको कुखरा पनि त्यही लगेर बिक्री गर्छु
2: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
10: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी शहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
11: अहिले बिहानको 11 बज्यो

0: नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91.4 मेगाहर्जको प्रस्तुति चौतारी टप टाइमको पर्खाइमा बस्नुभएको श्रोताबिनहरू, सदाका बिन झै आज पनि म भगवती र
1: म बसन्त अधिकारी तपाईँहरूको सामु उपस्थित भइसकेका छौँ।
0: हजुर, उपस्थित भइसके
1: आदरणीय मित्रहरू, आज सायद तपाईँहरूलाई यो कल टाइमको समयमा कुनै नौलो व्यक्ति उपस्थित भइरहँदा अचम्म लागेको होला। म बसन्त अधिकारी आजको यो समयमा तपाईँहरूको माझमा यो कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। साथमा भगवती सुनार यो कार्यक्रममा साथ दिँदै हुनुहुन्छ।
0: प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ सीतारामले। श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0664-5-1-1-83 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबार बसाईमा रहेका छौं। बिहिबार बसाईमा भने श्रोता मित्रहरू, तपाईँले आफ्नै आवाजमा आफूलाई मनपर्ने जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौं।
1: आजको तपाईँहरूको यो बसाईमा गीत गाउने वा लोकगीत प्रस्तुत गर्ने पालो परेको छ। रेडियो चौतारी 91.4 मेगाहर्जको स्टेशनमा बसेर कार्यक्रम कल टाइममा उपस्थित भइरहँदा तपाईँ पनि सायद रेडियो साथमा राखेर अर्थात अनलाइन मार्फत तपाईँले यो कार्यक्रम सुन्न तम्सिरहनु भएको होला। यदि तपाईँ त्यस कार्यक्रममा तम्सिरहनु भएको छ भने 0665-1-83 उपस्थित हुनुहोला र कल गर्नुहोला भन्दै अब भने
0: कल गर्न सक्नुहुनेछ श्रोता मित्र, यदि फुर्सदको समयमा हुनुहुन्छ भने।
1: फुर्सदको समयलाई तपाईँले उपयोग गर्नु मन छ भने तपाईँले आफ्नो मन परेका गीतहरू गाउन सक्नुहुनेछ। त्यसका लागि 0665-1-1-83 हामीलाई कल गर्न सक्नुहुनेछ। आदरणीय श्रोता मित्रहरू, हामी हरेक हप्ता यसै समय आइतबारदेखि शनिबारसम्म हरेक किसिमका कोसेलीहरू तपाईँहरूको समक्ष प्रस्तुत गर्ने गरेका छौं। आइतबारको लागि सम्झनाका चौतारी आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झनाका रूपमा तपाईँले आफ्नो यो कल टाइममा प्रस्तुत गर्न सक्नुहुनेछ। त्यसै गरी सोमबार प्रतिभाको खोजी मुक्तक गजल वा अन्य प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। यसरी नै हामीले मंगलबार जुनसुकै गीत नेपाली गीत रोज्न सक्नुहुनेछ। यसै गरी बुधबार घर परिवारबाट बाहिर रहनुहुने आफन्त इष्टमित्र परदेशीहरूलाई सम्झन सक्नुहुनेछ। बिहिबार भने आज गीत गाउने वा लोकगीत अन्य किसिमका कोसेलीहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुनेछ। शुक्रबार जुनसुकै नेपाली गीत रोज्न पाउने तपाईँहरूको भाग्य हुनेछ र शनिबार भने गाउँ खाने कथा हामी प्रस्तुत गर्छौं। तपाईँहरूले सही उत्तर दिनुभएमा त्यसका लागि हामीले केही कोसेलीहरू पनि दिने गरेका छौं।
0: यदि फुर्सदको समयमा हुनुहुन्छ भने श्रोता मित्र पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। 0665-1-1-83 डायल गर्दै गर्नुहोला। अहिलेलाई पनि साङ्गीतिक कोसेली

0: मधुरै सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0635 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबार बसाईमा छौ। बिहिबार बसाईमा भने तपाईँहरूलाई मनपर्ने जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। तपाईँहरूले हाम्रो रेडियो चौतारी 91.4 MHz पनि सुन्न सक्नुहुनेछ र हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ। हाम्रो फेसबुक अफिसियल फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ श्रोता मित्र। तपाईँहरूले लाइभमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तिममा थोरै समय निकालेर त्यो कार्यक्रमलाई त्यो कमेन्टलाई हामी पढेर सुनाउने नै छौ श्रोता मित्र। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि जोडिन सक्नुहुनेछ। यदि तपाईँहरूलाई कुनै गीत एकदमै मन परेको छ सुन्न चाहनुहुन्छ भने कमेन्ट गरेर पनि गीत भन्न सक्नुहुनेछ। हामी हजुरहरूले भन्नुभएको गीतलाई पनि मध्यनजर राख्दै बजाउने कोसिस गर्नेछौ भेटीसम्म। श्रोता हामी चाहिँ यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0635 1183 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ। आइतबारको दिनमा भने तपाईँहरूको सम्झनाको चौतारीमा रहनेछौ हामी। तपाईँहरूले आफ्नो बाल्यकालको अवस्था पुरानो दिनहरूलाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने श्रोता हामी चाहिँ तपाईँहरूले तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। यति बेला भने कोही साथी कलन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: नमस्ते भगवान बहिनी।
0: हजुर नमस्ते दिदी, सन्चै हुनुहुन्छ?
1: एकदम ठिक छु। म आज बजार आएको छु। आज
0: हजुर आज गीत गाउने हो नि दिदी?
1: आज बजार आएको
2: एउटा भगवानमा बसेर तपाईँले कुनै गीत गाउन सक्नुहुनेछ। आज यहाँ श्रोता मित्रहरू आज आफ्नै मनपर्ने गीत तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ।
1: आज गीत गाउन सक्दिन है?
0: हजुर बिजी हुनुहुन्छ, बजारमा हुनुहुन्छ, गीत गाउन सक्दिन भन्नुभएको हजुर? हुन्छ ठिक छ दिदी, कार्यक्रममा सहभागी भइदिनु भयो। अर्को दिन फोन गरेर हजुरको गीत पक्कै पनि सुन्ने नै छौ। एकैछिनपछि हामी गीत बजाउँछौ। को कोलाई सम्झन चाहनुहुन्छ?
1: हजुर
0: धन्यवाद।
1: अनि प्रमोद भाइ नै हुनुहुन्छ त?
0: हजुर नै हुनुहुन्न, तर दाइले कार्यक्रम सुनिरहनु भयो होला है।
1: प्रमोद भाइलाई पनि सम्झिन चाहे र रेडियो चौतारी होल टिमलाई अनि मेरो साथीहरू सबैलाई म भ्याए भने अहिले चाहिँ आउँछु, भएन भने भइहाल्यो है बहिनी।
0: हुन्छ हजुरलाई स्वागत छ रेडियो चौतारीमा। सकेसम्म चाहिँ आउनु होला दिदी, भेटघाट गर्नुपर्छ है त?
1: हुन्छ हुन्छ, भ्याएसम्म आउँछु। साथीहरू धेरै हुन्छ अनि यसको सामानहरू किनिरहेको हुन्छ बहिनी।
0: हुन्छ दिदी, अहिलेलाई भने छुटौँ है त?
1: हुन्छ भाइ, नमस्ते।
0: हुन्छ नमस्ते भाइ। हजुर उहाँ हुनुहुन्थ्यो गाउँसरबाट, सुषमा हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ। 0635 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबारे बसाईमा छौ। बिहिबारे बसाईमा भने तपाईँलाई मनपर्ने जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने 0635 1183 डायल गर्दै गर्नुहोला। अहिलेलाई पनि सांगीतिक कोसेली।

0: हजुर, यस मधुर सांगीतिक कोसिलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने 0664581883 डायल गरेर मिठो मिठो कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा रहेका छौं। बिहिबार व्यवसायमा भने तपाईँलाई मनपर्ने जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। तपाईँहरूलाई यदि कार्यक्रम राम्रो लाग्छ भने कमेन्ट गर्न पनि सक्नुहुनेछ, सल्लाह सुझाव दिन पनि सक्नुहुनेछ। श्रोता मित्र, यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। कहाँ के गर्दै हुनुभएको छ, जहाँ रहनु, स्वस्थ रहनु, व्यस्त रहनु, साथी रहनु, खुसी रहनु, सँगसँगै आफ्नो स्वास्थ्यको पनि एकदमै ख्याल गर्नुहोला। प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने हामीसँग पनि जोडिनुहोला। आज भने हामी बिहिबार व्यवसायमा रहेका छौं। बिहिबार व्यवसायमा भने तपाईँलाई मनपर्ने जुनसुकै गीत पनि गाएर सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौं।
1: यसै गरी आइतबार तपाईँको लागि सम्झनाको चौतारी, आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण र पुराना दिन एवं बाल्यकालका सम्झनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। यसै गरी सोमबार प्रतिभाको खोजी, मुक्त, गजल वा अन्य प्रकुने प्रतिभाहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू, मंगलबार जुनसुकै गीत नेपाली गीतहरू रोज्न सक्ने प्रावधान अनुसार बुधबार तपाईँ घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन एवं स्वदेशी परदेशीहरूलाई सम्झन सक्नुहुनेछ। बिहिबार गीत गाउन सक्नुहुनेछ। आफ्नै मन परेका गीतहरू तपाईँ 0067521183 प्रस्तुत गर्न सक्नुहुन्छ। हामीलाई कल टाइममा कल गरेर पनि तपाईँका आफ्ना मन परेका गीतहरू प्रस्तुत गर्न सक्नुहुनेछ। शुक्रबार भने तपाईँ जुनसुकै नेपाली गीतहरू रोज्न सक्नुहुनेछ। शनिबारको भसाइमा भने हामी तपाईँहरूको समक्ष गाउँ खाने कथाहरू प्रस्तुत गर्छौं। तपाईँले रोजेका गाउँ खानेका उत्तरहरूलाई हामी जुनसुकै प्रक्रियाद्वारा छनौट गरेर तपाईँलाई कुनै कोसेली उपहार
0: शनिबारको दिनमा भने तपाईँहरूले हामीले गाउँ खाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँ आफैले दिनुपर्ने हुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0664581883 डायल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। र हाम्रो यो चौतारी टक टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई ग्रिन फिन झोल ममाबाट एक प्लेट झोल मम पनि प्रदान गरिएको छ। यदि तपाईँहरू पनि लक्की कलर बन्न चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ र जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल गर्न आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
2: नमस्कार
0: हजुर, नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: कहाँबाट
0: भन्ने होला? भाचुकबाट भन्ने होला?
2: गुरुङ भाषामा भन्थेको है।
0: ए, यस्तो विधि झुकाउन त नपाइगो किन पाइन्छ? ए, मलाई त पाइँदैन जस्तो लागेछ, हजुरलाई पाइँदैछ।
2: माफी माग्छु है त, सरी है त।
0: होइन, त्यस्तो भन्न परेन, त्यस्तो माफी माग्न परेन। म चाहिँ एउटा सजाय दिन्छु, एक दिन रेडियो चौतारीमा आउनु होला, एकदमै भेटघाट गरेर बस्नुपर्छ है त।
2: अब त त्यतिकै हो, आउनु त
0: आसन त ठिकै छ। कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। आज भने गीत गाउने दिन हो, कुन चाहिँ गीत गाउनुहुन्छ? सुरु गर्नु होला है त।
2: बर्बाद
0: भइदा
2: गीत गाउनु दिनु भयो, के गीत गाउने होला? बर्बाद भयो,
0: बर्बाद भएको छ।
2: बौलै भन्छ, म त बाटोतिर छु, मलाई बौलै भन्नु नि त गीत गाएर।
0: ए, बाटो हिँड्ने मान्छे पनि नाच्दै हिँड्नुहुन्छ, गीत त जहाँ गाउँदै हुन्छ।
2: सारो बाटो नै होइन, यो छिमेकी गल्ली बाटोतिर छु कि, बर्बाद
0: हुन्छ, जहाँ बसेर पनि गीत गाउन मिल्यो।
2: कुन गाउने हो दाजु, कसरी गाउने होला?
0: तपाईँ बाटोमा छिमेकी निर बसेर गाउनुहोस्, म चाहिँ स्टुडियो भित्र बसेर नाच्छु है त।
2: कुन गाउने होला त? आच्या बुझ्छु अलिक,
0: हुन्छ एउटा गीत सम्झौँ।
2: लाउँदिन दरबार भन्नुपर्छ अलिक, अहिले त अलिक गीत गाउनु बोर्ड नै आएन कि। हे गाउँ सरामा लाउँदु दरबार,

0: चेलो त्यो भाषा नि तपाईँले यस्तो हुन्छ नि त भने अलिकति यसो ट्राई गरेर गीत गर्ने मान्छे पो बोल्यो
1: होइन हस् हुन्छ ठिकै छ बाटोमा अप्ठ्यारो ठाउँमा हुँदा पनि हाम्रो नियमको पालना गर्नको लागि हजुरले छोटो मिठो गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी गीत बजाउँछौ को कोलाई सम्झन चाहनुहुन्छ
0: सम्झिनु पर्छ त तपाईँलाई
1: हजुर धन्यवाद
0: सीताराम भाइलाई एकदम मिठो माया मिठो सम्झना अनि प्रमोद भाइलाई अनि त्यहाँ भएको बहिनी दुईटालाई भन्नुहुँदैन बहिनी दुईटालाई अनि चौथरी होल टिमलाई अनि साथीहरू भन्नुपर्दा अघि भर्खर आउने सुषमा दिदी अनि आइटी सेवी दिदी श्याम प्रसाद दाई अनि याम सर भाइ राम भाइ अनि पेगो छेत्री मेरो घर परेर अनि के अरे यो हो एउटाको नाम आएको थियो बिर्सिन्थ्यो मेरो घर परिवारलाई अनि मलाई चिन्नी नचिन्ने सबैजनालाई सम्झिन जान्छु हस्त नमस्कार
1: हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो भाषकबाट सरस्वती हुनुहुन्थ्यो श्रोता हामी छ अब भने तपाईँहरूको पालो आइसकेको छ 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ यति बेला भने तपाईँहरूको माझ एउटा साङ्गीतिक सिली

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लम्जुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाणपत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाणपत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाणपत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाणपत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाड़ी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गरेको टीमलाई

0: ज्यू का लागि सम्पर्क हो जीवन सहारा इंटरप्राइजेज शिशहर नगर पालिका 8 जिंगे खोला प्रभु बैंक अगाड़ी मोबाइल नंबर 98 5 60 45 460 98 6 98 14 673 और 98 2 61 9 8 10
1: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार संचालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल खसी बोका भेडा कुखुरा लगायत पशु पक्षी स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार
2: किसानका लागि विशेष प्रोत्साहन हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
1: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ स्थानीय उत्पादनको प्रयोग बढाऊ किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौ।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म
1: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ आयोजक कृषि तथा पशु हाट बजार संचालक समिति।
2: थप जानकारीका लागि 98 5 60 45 650 र 98 5 60 79 3 40

0: हजुर, यो सुमधुर सांगीतिक खोजी लिएर व्यापारिक विश्राम पछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते। हेलो, नमस्कार।
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार, के छ खबर?
1: हजुर ठिकै छ है। अनि हजुरको?
0: हजुर मेरो पनि एकदमै ठिक ठाक छ। अनि तनावतिर के छ भन्नुहोस्?
1: हजुर तनावतिर ठिकै छ, अहिलेसम्म त
0: अहिलेसम्म ठिकै छ है। घाम लागिरहेको छ?
1: हजुर घाम लागेको छ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
1: भर्खर घाँस काटेर आएर घर आइपुगेको थियो। प्रोग्राम यस्तो आधा गइसकेको छ अनि यस्तो फोन गरेको, फोनै लाग्दैन, फोन गरेको फोनै लाग्दैन, बल्ल बल्ल बल्ल। अनि एकचोटि फोन रिसिभ भएन, फेरि बल्ल अहिले चाहिँ रिसिभ भयो भनौँ न।
0: हजुर विज्ञापनहरू बज्दै थियो त्यही भएर होला। हुन्छ ठिकै छ। आज भने गीत गाउने दिन हो, कुन चाहिँ गीत गाउनुहुन्छ सुरु गर्नलाई? त
1: रुगा खोकी लागेको छु क्या, तै पनि थोरै प्रयास गर्छ है त। दुखी जीवन बिताउँदैछु परदेशमा घुमी, कस्तो भयो होला आज प्यारो जन्म

0: यति नै गाउनुहुन्छ? सुन्छ, एकदमै मिठो सुमधुर आवाजमा एकदमै मिठो गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला, माया नमान्नु होला। एकैछिन पछि हामी गीत बजाउँछौ, को कोलाई सम्झन चाहनुहुन्छ?
1: अनि साथी हुनुहुन्छ श्यामप्रसाद दाई, टेगु छेत्री दाईको लागि, कृष्ण लामाको लागि, कृष्ण गुरुङ, टम्पन्नी भाइको लागि, आदिश्वर दिदी, सुषमा दिदी, शोभा दिदी, अनि सरस्वती दिदीको लागि, र जति पनि साथीहरू मलाई एमसर मगर भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि, विशेष गरी दसैँ नजिकै छ, दसैँको अग्रिम शुभकामना भन्दै विशेष गरी अब बस्ने गीत सुनेर इन्जोय गर्नुहोला भन्दै छुट्टिन चाहन्छु। बाई बाई।
0: हुन्छ, नमस्ते बाबा। हजुर, उहाँ हुनुहुन्छ तनहुँबाट, एम सर हुनुहुन्छ श्रोता मित्र। अब भने तपाईँहरूको पालो आइसकेको छ, 0665813 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबारे बसाईमा रहेको छौ, बिहिबारे बसाईमा भने तपाईँहरूलाई मनपर्ने जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। हाम्रो चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई ग्रिनफिल्ड झोल ममाबाट एक प्लेट झोल ममा पनि प्रदान गरिएको छ। यदि तपाईँहरू पनि लक्की कलर बन्न चाहनुहुन्छ भने पक्कै पनि कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। र हिजोको लक्की कलर चाहिँ को बन्नुभयो त भनेर थाहा पाउनको लागि भने कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला। कार्यक्रमको अन्तिममा भने मैले हामीले हिजोको लक्की कलर को भन्नु भएर भनेर भन्ने नै छ। यदि तपाईँहरू पनि फुर्सदको समयमा हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665813 डायल गर्न सक्नुहुनेछ र हाम्रो फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ, लाइभमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टमा आफूलाई मनपर्ने गीतहरू पनि लेखेर पठाउन सक्नुहुनेछ। तपाईँहरूको गीतहरूलाई भेटेसम्म हामीले बजाउने कोसिस गर्नेछौ श्रोताबिनहरू। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ, 0665113 बाटो भएर आउन सक्नुहुनेछ श्रोताबिनहरू। हामी फरक दिन फरक विषयवस्तुको साथमा उपस्थित हुने नै छौ।
2: यसरी नै हामी हरेक आइतबार सम्झनाको चौतारी, आफ्नो जीवनमा घटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झनाका रूपमा प्रस्तुत गर्न लगाउनेछौ। त्यसै नै सोमबार प्रतिभाको खोजी, मुक्त, गजल अन्य प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। मंगलबार जुनसुकै गीत, नेपाली गीतहरू रोक्न सक्नुहुनेछ। बुधबारको बसाईमा भने घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन यता परदेशीहरूलाई सम्झिने क्षण रहनेछ। यसै गरी आज बिहिबार को दिनमा गीत गाउने अथवा तपाईँलाई मनपर्ने गीतहरू प्रस्तुत गर्न सक्नुहुनेछ। शुक्रबारको प्रस्तुतिमा भने जुनसुकै नेपाली गीतहरू रोज्न पाउनुहुनेछ। शनिबार भने हामी तपाईँहरू समक्ष गाउँखाने कथाहरू प्रस्तुत गर्छौं, गाउँखाने कथाहरूको उत्तर पनि यहाँहरूले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसको उत्तरमा तपाईँहरूले आफ्नो हामीबाट तपाईँहरूलाई केही कोसेलीहरू उपहारहरू दिन सक्ने व्यवस्था गरेका छौं। हरेक यसै समय तपाईँहरूले यो कल टाइममा बसेर 0665813 हामीलाई कल गरेर यो कार्यक्रममा सहभागी जनाउनु सक्नुहुनेछ भन्दै
0: कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ श्रोताहरू। यदि फुर्सदमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई भर्खर मात्र सुनिरहनु भएको छ भने हामीले तपाईँहरूलाई पटक पटक नम्बर भनिरहेका छौँ। हाम्रो सम्पर्क नम्बर भने नबिर्सनु होला, 0665

0: हजुर, यो सुमधुर सांगीतिक कोसिलीपछि पुनः स्वागत छ श्रोता मित्र। यति बेला भने कोही साथी कलाइन आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते।
1: नमस्ते भगवती सुनार बहिनी, म पाउँदीबाट
0: लक्ष्मीप्रसाद मिश्र हुनुहुन्छ है?
1: हजुर हजुर।
2: नमस्कार आदरणीय श्रोता मित्रलाई, म आजको यो बसाईमा भगवती सुनारसँगै कार्यक्रममा रहेको छु। म प्रशान्त अधिकारी पनि नियमित हजुर हजुर।
1: के भयो, प्राविधिक समस्या हो?
2: प्राविधिक सुनिए छैन
1: हजुर। बसन्त सरको आवाज कहाँबाट आएको अहिले? हजुर त्यहाँ अनुहार हुनुहुन्छ?
2: अब मिसियो
1: हजुर,
2: मिसियो अब कार्यक्रममा मिसियो।
1: ए, म त भगवती मात्रै हुनुहुन्छ होला भन्दैन कतै
0: हजुर। आज भने हामी दुवैजनाले कार्यक्रम चलाएका छौँ,
1: त्यो चाहिँ उहाँको साहित्यिक कार्यक्रम आइरहने कतै मिस्टेक बस्नु जान्छ नि त फेरि आउँछ हाम्रो कहिले कहीँ देख्नुहुन्छ। ए हजुर, दिदी नमस्कार। हेलो बसन्त सरलाई पनि नमस्कार।
2: हजुर हजुर नमस्कार। आजको बसाइमा हाम्रो तपाईँलाई मन परेको गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यहाँलाई कुन काममा गीत मनपर्छ यसो हामीलाई प्रस्तुत गरिदिनु अनुरोध गर्दछौ।
1: ए हुन्छ, आज गीत गाउनु पालो रहेछ है?
2: हजुर।
1: मैले अरूको गीत त प्राय लेखेर सारेर ल्याएको छैन
2: हजुर।
1: आफ्नो गीत यतिका सहभागिता जनाउँछु नआउँछु फोन गरेपछि सबै जनाउनु पर्छ।
2: त्यति
1: राम्रो लेख्न र गाउन त आउँदैन, नराम्रो भयो नि सबै त जनाउँछु सर मैले।
2: हुन्छ सर,
0: सुन्छ। कुन चाहिँ गीत गाउन चाहनुहुन्छ, सुरु गर्नु होला है त?
1: ए भर्खरै कोरेको मैले त गीत भन्ने कुरो बुझेको छु। ल होस् सुरु गरौँ।
3: रेडियो चौतारी ठुलै गुलाएको छ,

0: यति मात्र हजुर यसै स्वागत गरौँ धन्यवाद
1: हजुर यति नै गाउनुहुन्छ
0: हजुर हजुर
1: हजुर दाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो आगामी दिनमा पनि यसरी नै कार्यक्रममा सहभागी हुनुहोला यसरी नै माया गरिदिनु होला एकैछिन पछि हामी गीत बजाउँछौ को कोलाई सम्झना चाहनुहुन्छ
0: सर्वप्रथम त विशेष फरक क्षमता हुनुभएका सीताराम जी हुनुहुन्छ मेरो साथी प्राविधिकमा उहाँलाई विशेष गरेर लामो समय शैक्षिक क्षेत्रमा लागिरहनु भएको र अहिले अब काश्मीर सुन्नु भएको छ त्यस्तै सामाजिक क्षेत्रमा लागिरहनुहुन्छ साहित्यकार हाम्रा वसन्त अधिकारीजी सहयोगी रूपमा चाहिँ आउनु भएको त्यो स्टुडियो थाहा भएन मलाई भर्खर थाहा भयो त्यसपछि कुशल कार्यक्रम सञ्चालनको मुख्य बोली गर्नुहुने भगवती बहिनी लगायत सम्पूर्ण रेडियो चौतारीमा सुनेर बस्नुलाई अवगमी दिन म अनुरोध गर्दै र विशेष गरेर हाम्रो वसन्त सरलाई फेरि पनि

0: यहाँलाई रेडियोमा स्वागत छ। श्रोताको तर्फबाट आइरहनु होला, आफ्नो कार्यक्रम राखिरहनु होला। साहित्यिक कार्यक्रम पनि सुनिकन हजुर मैले हस् त धन्यवाद।
1: हुन्छ अहिलेलाई भने छुट्टो है त।
0: हुन्छ छुट्टो। नमस्ते जय रेणी चौधरी।
1: हुन्छ नमस्ते बाबा है। हजुर उहाँ हुनुहुन्थ्यो पाउँदीबाट, लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो श्रोताबिनहरू। अब पनि हामीलाई समयले नेटवर्क काटिसकेको छ, हामी कुनै पनि साथीहरूको कल्याण लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो गाउँसरबाट सुषमा हुनुहुन्थ्यो, भाचुकबाट सरस्वती हुनुहुन्थ्यो, तनहुँबाट एम्सर हुनुहुन्थ्यो भने पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो। जसले हामीलाई फोन सम्पर्क गर्नुभयो उहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौ। र हामीलाई फेसबुक लाइभमा कमेन्ट गर्नुभएको छ
2: टेकु छेत्रीले, हजुर नानी नमस्ते नमस्कार, दुवैजनालाई आरामको कामनाका साथ सुनिरहेको छु। म तनहुँबाट, मौसमी अवस्था खुलेको र रमाइलो छ, यदि मिल्छ भने मेरो राईको भाका झाडो भई पछ्यौरी ताना तिम्रो बसाई यही दिलमा हो भन्ने जानकारी गराउनु भएको छ। त्यसै गरी लक्ष्मी प्रसाद मिश्रले पाउँदीबाट नमस्कार भनेर हामीलाई कार्यक्रममा सहभागी जनाएर गइसक्नु भएको छ। त्यसै गरी एम सरूले हेलो हजुर नमस्कार भनेर हामीलाई कार्यक्रमलाई स्वागत गर्नुभएको छ। त्यसै गरी
1: हजुर ज जसले फोन सम्पर्क गर्नुभयो कमेन्ट गर्नुभयो उहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौ। र हिजोको लक्की कलर को भन्नुभयो त, हजुरको मनमा पनि खुल्दुली खुल्दुली भइरहेको होला। हिजोको लक्की कलर हुनुहुन्छ अनिसा राणा हुनुहुन्छ बीसी सहर प्रशासन चोकबाट। यदि हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने रेडियो चौतारीमा सम्पर्क गर्नुहोला पनि भन्न चाहन्छु। र प्राविधिक कक्षबाट साथ दिनुहुने चितरामलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुत म भगवती र
2: वसन्त अधिकारी
1: पनि बिदा हुन चाहन्छौ। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार,
2: नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो।

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्न को 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आईटीयू महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। संवेदनशील विषयमा समेत एआई च्याटबटको प्रयोग बढ्दो। र नेपाल प्रिमियर लीगको तयारी तीव्र। नेपाल खबरमा अब पूरा खबर। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि तय मतदानको समय 3 घण्टा पर सारिएको छ। यसअघि बिहान 10 बजेबाट मतदान शुरू गर्ने भनिए पनि चुनावको तयारी पूरा नभएपछि मतदान आज दिउँसो 1 बजेसम्मका लागि सारेको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनुभयो। मतदान शुरू हुने समय पटक पटक सार्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानको प्रतीक्षामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि 3 ठाउँमा 7 वटा केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्याम कृष्ण खड्गे बीच प्रतिस्पर्धा चलिरहेको छ। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले सबै नागरिकहरूलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ। आपतकालीन अवस्थामा नागरिकको ले प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्नेछन्। सामान्य जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाएको समेत प्रहरीले स्पष्ट पारेको छ। चाडपर्वका समयमा बढ़न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डिपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढ़ाएको छ। एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समेटेको छ। प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम, मोबाइल ब्याङ्किङ तथा डिजिटल वालेट ठगी र ओटीपी पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन पनि आग्रह गरेको छ। चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली गरेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले 50,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरेको जनाएको छ। तान्जानियाको अरूसामा चलिरहेको अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद न्यूनीकरण सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 भन्दा बढ़ी मतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद सम्बोधन र उत्थानशीलता अभिवृद्धि शीर्षकको प्रस्ताव महासभाले छलफलपछि मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो। सभामुख अर्यालले प्रस्ताव प्रस्तुत गर्दै हिमालय क्षेत्रलाई एसियाको वाटर टावर तथा सम्पूर्ण मानव जातिको साझा सम्पदाका रूपमा चित्रण गर्नुभएको छ। उहाँले जलवायु परिवर्तनका कारण हिमाल तथा हिमनदीमा परिरहेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यान आकर्षण गराउँदै जलवायुजन्य विपद न्यूनीकरणका लागि संसदीय जवाबदेहिता आवश्यक रहेको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति 78% पूरा, सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082562601 98578 3590 98578 3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। हामीले कांग्रेसमा नयाँ कार्य समिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तनहुँमा निर्माणाधीन 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रेसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 र विप्रसारण लाइनको काम भइरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचनाको काम सोङदघालीका जेबीले गरिरहेको छ। यो प्याकेजमा 63% भौतिक प्रगति भएको भण्डारीले बताउनु भएको छ। आज सुनको भाउ तोलामा 500 रूपियाँले बढ़ेर 2,92,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाली व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,92,300 रूपियाँमा कारोबार भयो। यता आज चाँदीको भाउ भने 35 रूपियाँले घटेको छ। चाँदी आज 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 10 रूपियाँले बढ़ेर 4,425 रूपियाँमा कारोबार भएको थियो। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केस रिलीफ मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय राहत तथा सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले यो सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत देशबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको धारणा राख्नु भएको छ। अब विदेशको खबर। किशोर किशोरीहरूले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीहरूका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको दावी गरे पनि 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 महिना अघि अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। ओपन एआईका अनुसार किशोर किशोरीहरूले च्याट जीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयका प्रश्न बढ़ी सोध्ने गरेका कम्पनीको दावी छ। यसैबीच बाल बालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस पनि उठेको छ। किशोर किशोरीले एआई च्याटबोटको प्रयोग पढ़ाई र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानि र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र बनेको छ। कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तर उन्नति, पारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र नयाँ प्रवेशद्वार निर्माणको काम अघि बढ़ाइएको छ। प्रतियोगिता शुरू हुन अघि नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हजारौं बकेट कुर्सी जडान गरिएका छन्। पहेँलो, रातो, सुन्तला र सेतो रंगका कुर्सीहरू मैदानको आकार अनुसार व्यवस्थित रूपमा जडान गर्दा त्रिवी मैदानको स्वरूप थप आकर्षक बनेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्य समिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह। घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आईपीयू महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित। हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष। संवेदनशील विषयमा समेत एआई च्याटबोटको प्रयोग बढ़्दो। र नेपाल प्रिमियर लीग एनपीएलको तयारी तीव्र। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
3: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
6: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
7: मर्स्याङ्दी गाउँपालिकाको प्रावधानमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
6: हाट बजारमा के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
7: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका, भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
6: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
7: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
6: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर। प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
7: थप जानकारीका लागि 98560 45650 र 98560 79340।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: गर्लफ्रेन्ड गीताञ्जली
2: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना।

0: 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाउ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ एकपटक आफ्नो टीमको सहभागिता सुरक्षा क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98463-34821 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 उडा कार्यालय ताघ्रिङ लमजुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ
2: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ
0: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म समय बिहान 10 बजे देखि स्थान साम्बछ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्सुङ आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्सुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61 454 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467 56 604
3: नोट मनव्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
0: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: कार्यक्रम स्वास्थ्य सरोकार
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्चाङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
6: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना
7: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ
6: एकाइ सभा हुने मिति समय र स्थान
7: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइ सभाहाल खुदी बजार मसेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र शिवनिबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमो आमा समूहको भवन पहिरे सुन्दर बजार राईनास दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकुसको सभा हल बेसी सर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला
8: गोपाल परियार सचिव संचालक समिति

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दसैँको फुलपातीको दिनदेखि नेपाली चलचित्र हरिबहादुरको जुत्ता चल्दैछ।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार यसपालिको दशैंमा स्थानीय उत्पादन स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्दी गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी फलफूल खसी बोका भेडा कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
1: हाट बजारमा के के पाइन्छ? ताजा तरकारी तथा फलफूल खसी बोका भेडा कुखुरा लगायत पशु पक्षी स्थानीय किसान द्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार
2: किसानका लागि विशेष प्रोत्साहन हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
1: यसपटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौ स्थानीय उत्पादनको प्रयोग बढाउ किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: स्थान मर्स्याङ्दी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर प्रबन्धक मर्स्याङ्दी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
2: थप जानकारीका लागि 9856045650 र 9856039340।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै छाउमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा
1: ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबार।

0: को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: Vegetable, enjoy with us.

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো ওই আমা, বড় কাজ জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরে বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
7: तिम्रो बेसी शहरमा स्पेशल मोमो खाने ठाउँ छैन के हो बहिनी?
8: मेरो दाईलाई बेसी शहरको बारेमा केही नै थाहा हुन्न है। लमजुङ जिल्लाकै टप मोमो ग्रिनफिल्ड झोल मोमोको बारेमा सुन्नु भएको छैन तपाईँले?
7: बेसी शहरमा पनि झोल मोमो पाइन्छ र भने?
8: बेसी शहरको 13 ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल मोमोमा स्पेशल झोल मोमो पाइन्छ नि, तपाईँलाई मन पर्ने काठमाडौँकै स्वादमा पाइन्छ है दाई।
7: कस्तो कस्तो मोमो पाइन्छ नि नानी त्यहाँ?
8: त्यहाँ त बफ, चिकन, भेज अनि पनिर मोमो पनि पाइन्छ नि दाई।
7: ल उसो भए दाजु बहिनी मिलेर लागौ ग्रिनफिल्ड झोल मोमोतिर।
9: हजुर, हामी कहाँ स्वादिलो र स्वास्थ्यकर बफ, चिकन, भेज र पनिर मोमो पाइन्छ। ग्रिनफिल्ड झोल मोमो बेसी सर आर सेरा ओह्रालो लमजुङ प्रोपाइटर अर्जुन राणाबाट। सम्पर्क फोन नम्बर 98560-40-850। सम्पर्क फोन नम्बर 98560-40-885। तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
10: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
10: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल। सम्पर्क नम्बर 98560-45-783। स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
11: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रंगीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्सुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863052615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
9: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
10: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
9: ए हो र, के पाइन्छ?
10: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेची सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
7: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845444264 र 9847607915।
11: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
11: सि
13: निवेश तथा विभिषण भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ
14: सम्पर्क नम्बर 9842618202 र 9840319789
13: सीबीएस तथा विभिषण भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमसुङ
14: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाई सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउरीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ सम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापुर

0: आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: शिविर
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: गाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस्ट र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी शहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827172482 र 9447747245।

0: अहिले दिउँसोको 2 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज
2: Studio far, far away.
1: Radio, Nepali, Chautari.
3: Radio, Chautari.
1: Radio, Chautari, 91.4 megahertz.

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रो एप रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीले आग्रह गरेको प्रसंगबाट चाडपर्वको बेला कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ। आपतकालीन अवस्थामा नागरिकले प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्नेछन्। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा बढ़न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलने गलत सूचना, दुष्प्रचार र डीप फेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढ़ाएको जनाएको छ। एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समावेश गरिएको छ। प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वको अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्कीम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी र ओटीपी पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन नागरिकलाई आग्रह गरेको छ। चाडपर्वको क्रममा लामो समय घर बाहिर जाने परे नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले 50,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरेको जनाएको छ। लमजुङको बेसीसहर नगरपालिका 8 स्थित क्याम्पस रोड क्षेत्रमा 18 व्यवसायको अनुगमन गरिएको छ। चाडपर्व लक्षित बजार अनुगमन अन्तर्गत बुधबार किराना पसल 13 होटल 1 फलफूल पसल एक तथा खाजा र चटपटी पसल 3 अनुगमन गरिएको हो। अनुगमनको क्रममा दर्ता बिना सञ्चालनमा रहेका 3 खाजा तथा चटपटी पसललाई 7 दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ। आर्थिक वर्ष 2083-84 जिल्लामा गरिएको यो 9 पटकको बजार अनुगमन हो भने चाडपर्व लक्षित दोस्रो अनुगमन हो। अनुगमन टोलीले व्यवसायमा मूल्य सूची राखे नराखेको, म्याद गुज्रेका सामग्रीको अवस्था, सरसफाई, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयको निरीक्षण गरेको थियो। बेसीसहर नगरपालिकाले महान पर्व दशैं तथा तिहारलाई लक्षित गरी नगरभित्रका सबै कच्ची सड़कहरूको स्तरोन्नति एवं मरमत कार्यलाई अघि बढ़ाएको छ। नगरपालिकाका 11 उडाहरूमा रहेका कच्ची सड़कहरूलाई लागत अनुमान इस्टिमेट अनुसार क्रमशः करिब 3-3 लाखका दरले बजेट विनियोजन गरी मर्मत तथा सरसफाईको काम शुरू गरिएको बेसीसहर नगरपालिका उडा नम्बर 1 निवासी पूर्व जनप्रतिनिधि बेसबहादुर राणाले जानकारी दिनुभएको छ। यसै क्रममा बुधबारदेखि बेसीसहर नगरपालिका उडा नम्बर 1 स्थित नयाँ गाउँबाट सड़क मर्मत तथा खाल्डा खोल्डी पूर्ने कामको औपचारिक थालनी गरिएको जानकारी राणाले दिनुभयो। स्थानीय टोलका अगुवाको प्रत्यक्ष सहभागिता र सक्रियतामा सड़क मरमत कार्य तीव्रताका साथ सञ्चालन भइरहेको छ। विकास निर्माण र सामाजिक काम भन्ने बित्तिकै सिधै अगाडि सर्ने बेसीसहर 1 निवासी राणाको नेतृत्व र अग्रसरतामा आफै नयाँ गाउँ पुगेर स्थानीयवासीहरूसँगै सड़क मरमत कार्य अगाडि बढ़ाइएको हो। लमजुङको कोलासुथार गाउँपालिका उडा नम्बर 3 उत्तर कन्या क्षेत्रमा लामो समयदेखि देखिँदै आएको मोबाइल नेटवर्कको समस्या समाधानका लागि गाउँपालिकाले पहल तीव्र पारेको छ। स्थानीयवासीलाई सहज र भरपर्दो सेवा संचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङ र वडा नम्बर तीनका वडा अध्यक्ष आसवीर गुरूङले गत असोज 15 गते नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पोखराका निर्देशक निरोल प्रसाद कोजुसँग भेटवार्ता गरी नेटवर्क विस्तारको विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि नेपाल दूरसंचार कार्यालय लमजुङका प्रमुख नवराज रेग्मी, वडा नम्बर तीनका वडा अध्यक्ष गुरूङ तथा प्राविधिक टोलीले कोलासोथर गाउँपालिका 8 घामराङमा नयाँ जीएसएम साइट अर्थात टावर निर्माणका लागि स्थलगत सर्वे सम्पन्न गरेका छन्। सर्वेपछि तयार पारिएको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पोखरामा पेश गरिसकिएको गाउँपालिकाले जनाएको छ। नयाँ टावर निर्माण भएपछि वडा नम्बर तीनका कार्यालय परिसर बगुम खगुम फूलम्रो लगायतका बस्तीहरूमा मोबाइल नेटवर्कको पहुँच तथा संचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीको दैनिक जीवन सूचना आदान प्रदान तथा आपतकालीन संचारलाई सहज बनाउन उक्त योजना यथाशीघ्र कार्यान्वयनका लागि निरन्तर पहल गरिरहेको गाउँपालिकाले जनाएको छ। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको 78% काम सम्पन्न भएको छ। रिसिङ गाउँपालिका एक झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज एक अन्तर्गत बाँध निर्माणमा 63%, प्याकेज दुई अन्तर्गत विद्युत गृह तथा मुख्य सुरुङमा 79% र प्याकेज तीन अन्तर्गत तमौली भरतपुर 220 केवी प्रसारण लाइनमा 82% भौतिक प्रगति भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार 140 मिटर अग्लो मुख्य बाँध विद्युत गृह र मुख्य सुरुङ निर्माणको काम जारी छ। प्रसारण लाइनका 94 टावर मध्ये 83 वटाको जग निर्माण र 80 वटा टावर खड़ा भइसकेका छन्। आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस लगायत कोशी तराईका थोरै ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाई छ। हवस्त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले। हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 98560 45 141 र 98636 52 615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663 520 903, मोबाइल नम्बर 98461 80 025।
11: बुढी, ए बुढी, किन ल्याउ र मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
11: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण चौकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
12: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
13: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98166 85520 98066 66162 र 0665213181। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: गाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसीसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भए।
8: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमसुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9836052615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
12: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
13: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
12: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
14: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
12: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
14: सम्पर्क नम्बर 9846618202 र 9840319789।
12: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
14: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
15: Thank you. शांति र विकास को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

सागर जी खोज्नु भएको हो। सागर जी म त एक्सिडेन्ट भएर अहिले म यो संसारमै हुँ।

0: साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता। हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652435 06552475। मोबाइल नम्बर 9856445।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र
5: के पाइन्छ घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
2: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 98-465-44-264 र 98-467-915
7: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
8: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पाए त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
7: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी सहरको दनै फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि
8: कर्पुरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
7: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
9: हजुर हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफ प्लाई फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: कर्पुरेश्वर सिसा पसल बेसी सहर नगरपालिका 8 सेरा चोक लमसुर प्रोपाइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 066-520-722 मोबाइल नम्बर 98-650-56-719
9: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर फर्निचर
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै तीनजना उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटी बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनु पर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2017-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढ़ाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुन अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसूनभरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यस पटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिग्देलका अनुसार एलनिनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एलनिनोका कारण वर्षा कम हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एलनिनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। हुम्लाको सीमावर्ती क्षेत्रमा जडीबुटी संकलनका क्रममा हिम पहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव फेला परेको छ। मुगुङ कर्मारोङ गाउँपालिका नौका अंग बहादुर रोकाया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जडीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँ दुवैजना यही असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोजीका क्रममा रोकाएको शव यसअघि असो 17 गते र बडुवालको शव हिजो लिमी पाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो। विदेश खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको जिकिर गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि वा नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतका नाम चर्चामा छन्। 2026 नोबेल पुरस्कार विजेताको घोषणा भोलि हुँदैछ। अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबियाको स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग 2 श्रृंखला अन्तर्गत आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा छन्। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण दिँदै सरकार। चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउन भित्त आएको सुझाव। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँ सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
3: एनबीएल सर्वसुलभ आवास कर्जा।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242
12: 44-28-242।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट मचाउँदै आएको आयन माझी समूहका नायकसहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले सिन्धुलीका 24 वर्षका आयन माझीलाई जडीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ पर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर घुँडामुनि 1 राउण्ड गोली चलाएको थियो। उनको बयानका आधारमा प्रहरीले भक्तपुरबाट अन्य 2 सदस्यहरू मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको छ। मुख्य नायिके माझी विरूद्ध काठमाडौँ, भक्तपुर र काभ्रेमा गरी ढाका चोरीका मात्रै 27 वटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूले बिहान हिँड्ने सर्वसाधारणलाई लक्षित गरी सिक्री लुट्ने, पठाउ र इनड्राइभ चालकको वाहना बनाएर सुनसान ठाउँमा लुटपाट गर्ने तथा 15 वटा भन्दा बढ़ी मोटरसाइकल चोरी गरेको खुल्न आएको छ। प्रहरीले उनीहरूको 7 वटा लुटपाटमा प्रयोग भएका 2 वटा मोटरसाइकल, 5 वटा नक्कली नम्बर प्लेट र 1 थान खुकुरी बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। काठमाडौँको शंखरापुर नगरपालिका 9 खुलालटार सड़कमा बसबाट लडेर 1 जनाको ज्यान गएको छ। इन्द्रायणीबाट साँखुतर्फ गुड्दै गरेको बसबाट लडेर सिन्धुपाल्चोकी 34 वर्ष किसान नमाया डोङको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी डोङको शंखरापुर अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। यस्तै ललितपुर महानगरपालिका नम्बर 4 खडी बोट सड़कमा गइराती 2 वटा मोटरसाइकलले आपसमा ठोकिँदा 1 जनाको ज्यान गएको छ। दुर्घटनामा काभ्रेका 21 वर्षका जसमिन्ट स्याङतनको ज्यान गएको हो। भक्तपुरमा लुटपाटमा संलग्न रहेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका 19 वर्षीय सौरभ मगर, 20 वर्षीय अस्मित गजमेर, रामेश्वरका 19 वर्षीय नवीन राउत र काठमाडौँको किर्तिपुर नगरपालिका 6-4 घरे बस्ने 30 वर्षका निलकुमार बस्नेत छन्। सूर्य विधायक नगरपालिका 4 को अनन्त लिङ्गेश्वरमा रहेको खड्का गाउँमा 2J8642 नम्बरको ट्याक्सी चालकलाई धारिलो हतियार देखाइ नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरका टोलीले पक्राउ गरेको हो। र त्रिभुवन विश्वविद्यालयले आफ्नो अनधिकृत रूपमा मिचिएको जग्गा फिर्ता ल्याई आमदानीमूलक काममा उपयोग गर्ने घोषणा गरेको छ। विश्वविद्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेट मार्फत यस्तो घोषणा गरेको हो। जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार देशभर त्रिवीको 2500 रूपनी भन्दा बढ़ी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले कब्जा गरेका छन्। यस्तै त्रिवीले थापाथली क्याम्पसको बल्कुमा रहेको जग्गामा चार्जिङ स्टेशन, वर्कसप र गाड़ी परीक्षण प्रयोगशाला सञ्चालन गरी आन्तरिक आमदानी बढ़ाउने भएको छ। त्रिवीले चालू आर्थिक वर्षका लागि 30 अर्ब 87 करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएको छ, जुन गएको वर्षभन्दा झण्डै 10% बढ़ी हो। सिनेटर नियुक्तिमा भएको ढिलाइले यसपटक बजेट केही पछि आएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। ऋण दिनको लागि अर्को ऋण लिँदै सरकार चालू खर्चमा मितव्ययी बन्न र राजस्वको दायरा बढ़ाउने भित्र आएको सुझाव। काठमाडौँमा आतंक मचाउने आयन माझी समूहका नाइकेसहित 3 जना पक्राउ। नाइके माझी 27 वटा मुद्दाका फार प्रतिवादी रहेको खुल्यो। र मिचिएको जग्गा फिर्ता लिने त्रिभुवन विश्वविद्यालयको घोषणा, बल्कुमा चार्जिङ स्टेशन सञ्चालन गर्ने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज।
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652433, 06552475, मोबाइल नम्बर 9856445।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनसादी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनसादी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बमबहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बुबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए खोर
5: के पाइन्छ घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
2: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 98-465-44-264 र 98-467-915
7: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
8: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
7: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि
8: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
7: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
9: हजुर हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफ प्लाई फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: कर्पूरेश्वर सिसा पसल बेसी सहर नगरपालिका 8 सेरा चोक लमजुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 066-520-722 मोबाइल नम्बर 98-650-56-719
9: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
11: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्। अब के गर्ने होला?
7: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
11: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
7: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
11: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
7: डोको, थुन्से, नाङ्गो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
11: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्गो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
7: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल छानीमा भएक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704404065।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।

0: तपाईं स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
1: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी शहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9840698911
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसकेको छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले। आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245। दोस्ती हेयर कटिङ तपाईँको

0: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बसेकी के गर्नु मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनी दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनी दिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चूरा नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणस्थान लमजुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचे सहर 8 नारायणस्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 066590299 मोबाइल नम्बर 98560602
6: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन् अब के गर्ने होला
7: किन चिन्ता गर्छे छोरी माया देवी भाँडा पसलमा जाने नि त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ
6: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ
7: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ
6: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि
7: डोको थुन्से नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ
6: यस माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ
7: नोट दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ माया देवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै प्रोपाइटर माया देवी आचार्य सम्पर्क नम्बर 98604449 र 97464045
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ केन्द्रहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौनव्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
10: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846556604।
11: नोट, मौनव्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
10: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसीशहर नगरपालिका साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजू अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चेजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चेजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसीशहर नगरपालिका साथ भलुवाटार लमजुङ।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाला द्वारा एक दिन निःशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुराने ठाउँमा 14 नंबर गल्ली फोन नंबर 0665200004 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निःशुल्क स्वास्थ्य जाँच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
1: निःशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निःशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि?
1: डोको, थुन्से, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा भएक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9746407065।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98।

0: ओहो
1: एडसन टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आईडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ सम्पर्क फोन नम्बर 0 66 520 227 मोबाइल नम्बर 98 462 49 129 र 98 461 5201
5: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
5: मधुमेह रोगबारे पनि जानकारी र सल्लाह पाइन्छ र
6: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98 460 98 911
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी
8: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98 560 45 783 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
1: अहिले साँझको 6 बज्यो।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
0: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
1: मोबाइल कम्प्युटरको बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम, नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
2: सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ। डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुक्खा हुने समस्याहरू हुन्छ। फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ।
0: यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने। नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त सान्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकोले मतपत्र छाप्न ढिलाइ तथा मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाजा खाना खर्च पार्टीले नै बिहोर्ने भएको छ। कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलन गरेर महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाएको खर्च पार्टीले बिहोर्ने जानकारी दिनुभएको हो। कांग्रेसले खाना खाजा दिए पनि बास खर्च प्रतिनिधि आफैले तिर्ने गरी होटल व्यवस्थापन गरेको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।
1: नेकपा एमाले आउँदो मंगसिर 26 गते ओडा अधिवेशन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटि बैठकले मंगसिर 26 गते ओडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटिलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि भण्डारी सहभागी बन्नुभयो।
0: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाड़ादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाँडपर्वको मौका छोपेर हवाई भाड़ादर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। यो छलफलपछि स्वीकृत भाड़ादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। 2072 मंगसिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाड़ादर निर्धारण गरिएको थियो। त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढ़ेका बेला उच्चतम भाड़ा लिँदै आएका छन्, जुन सामान्यतया भन्दा निकै महँगो पर्ने गर्छ।
1: पर्साको वीरगंजमा रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई होस्टल खाली गर्न जारी गरेको उडतीप्रति सरकारले माफी माग्दै छिट्टै काममा फर्काउने प्रतिबद्धता जनाएको छ। शिक्षा मन्त्रालयमा आज भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेजको निर्देशनप्रति राज्यको तर्फबाट माफी माग्नुभएको, उहाँले 24 दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टल छाड्न बाध्य पार्नु अमानवीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभयो। छलफलमा सहभागी आवासीय चिकित्सकहरूले भने कलेजमा प्रोफेसरहरूको निगरानीमा समेत बिरामी जाँच नदिए को र तेस्रो वर्ष पुग्दा समेत व्यावहारिक अभ्यासबाट वञ्चित भएको गुनासो गरेका छन्।
0: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी संघको मिलेमतोमा 2077 साल मंगसिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै फेल भएकाहरूको नतिजा सच्याएर र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कीर्ति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डेय, इन्स्पेक्टर गणेश केवाली र सही उमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। हिजोको तुलनामा केही कम वर्षा भएको भए पनि थुप्रै ठाउँमा पानी परेको हो। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै चितवनको झुवानीमा 43.2 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, चितवन, शंखुवासभा लगायतका जिल्लामा पनि पानी परिरहेको छ। आजभन्दा भोलि अलि धेरै ठाउँमा र तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सीदेखि भने मौसम खुल्न थाल्नेछ। यसैबीच प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसतभन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जून 19 तारीखदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले पनि केही भागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन मदन सिग्देलका अनुसार एलनिनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदे वर्षामा भने एलनिनोको कारण कम वर्षा हुन सक्ने सह प्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एलनिनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदे वर्षा कम हुन सक्ने जोखिम रहेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा आँखामा हुने समस्या र सावधानीका उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%,
8: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमाले ओडा र पालिका अधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमै सक्रिय राजनीतिमा पुनरागमन। आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुने जोखिम लगायतका खबर प्रस्तुत
1: नेपाल दर्पणमा। अब बाँकी प्रसंग। आज विश्व दृष्टि दिवस, आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। आँखाको स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा दृष्टि कमजोर हुनेदेखि आँखामा विभिन्न समस्या र रोगको जोखिम हुने गर्दछ। विशेष गरी मोबाइल कम्प्युटर तथा टेलिभिजन लामो समयसम्म हेर्ने र त्यस्ता उपकरण प्रयोग गर्नेमा अलि धेरै समस्या हुने गरेको पनि छ। नेपालमा अहिले आँखा सम्बन्धी समस्याको अवस्था कस्तो छ, आँखालाई स्वस्थ राख्न के गर्नुपर्छ भनेर साथी महेश गेवालीले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मालाई सोध्नु भएको छ।
2: एडल्ट एजमा चाहिँ मोतिया बिन्दु नम्बर 1 कारण हो भने, दोस्रो चाहिँ डायबिटिज, रेटिनोपाथी, ट्रमा र उमेर पुगेपछि रेटिनामा एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्ने रोग हुन्छ। बच्चाहरूमा ब्लाइन्डनेसको कजहरूमा चाहिँ चस्मा लाउनु पर्ने, समयमा पाउन चाट नहुने, हमिरा भएर लेजी आई हुने, अम्लातिया हुने, जन्मजात रोगहरू छ, कन्जनाइटल क्याटराक्ट ग्लकमा भनिन्छ, थोरै बहुत आँखाका क्यान्सरहरू पनि छन्। 7 महिनाभन्दा अगाडि जन्मेका बच्चाहरू आइसियू अक्सिजनहरू पाएर भेन्टिलेसनमा बसेका नवजात शिशुका पनि आँखाका समस्याहरू हुन्छन्।
0: आँखा उपचारको लागि अस्पतालहरू पहुँच योग्य छन्।
2: समग्रमा साउथ इस्ट एसियाको सन्दर्भमा हेर्दाखेरि यहाँको आई केयर गुणस्तरयुक्त, विश्वसनीयुक्त र एउटा लेभलको क्वालिटी आई केयर नेपालले प्रदान गर्दै गरेको छ। अरू अन्य विभागको हकमा हुने तपाईँले काठमाडौँमा मात्रै अपरेसन उपचार गराए पनि अथवा मेचीमा गराए पनि, भैरवमा गराए पनि, नेपालगञ्जमा गराए पनि खासै गुणस्तरमा त्यस्तो किसिमको अन्तर छैन। समग्रमा नेपालको आई केयरमा कुनै ब्याकलग छैन, धेरै समय कुर्नु पर्दैन। तपाईँले आज जताउनुभयो भने अपरेसनको लागि भोलिपल्ट पर्सिपल्ट तपाईँले गराउन सक्ने छ, एक्सेसेबल पनि छ, अफोर्डेबल पनि छ, क्वालिटी पनि छ, साथै प्रदेशमा अब्बल किसिमका टर्सरी लेभलका आई केयर सेन्टरहरू सब स्पेसिलिटीमा काम गर्नुपर्ने छ।
11: नागरिक आफूले चाहिँ कसरी ध्यान दिन सक्नुहुन्छ जसले गर्दाखेरि आफ्नो आँखालाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ, काम गर्दाखेरि के कस्ता सावधानी अपनाउने, खानपान के गर्ने, जीवनशैलीमा के कस्ता सुधारहरू ल्याउने, ती कुराहरू चाहिँ के हुन सक्छन्?
2: जीवनशैली चेन्ज भएको छ, अहिलेको डिजिटल युजमा हामी धेरै समय मोबाइल र कम्प्युटरमा हामी समय व्यतीत गर्छौँ। सुखापना हुने एउटा समस्या हुन सक्छ, समुचित डिस्टेन्समा राखेर प्रयोग गर्नुपर्छ, त्यहाँबाट आएको डाइरेक्ट लाइटलाई प्रोटेक्सन गर्ने स्क्रिनहरू युज गर्नुपर्छ, 20 सेकेन्ड भए पनि आँखा चिम्लेर टाढा हरियो हेर्नुपर्छ, आँखामा सफा पानीले धुने, उचित मात्रामा पानी पिउनुपर्छ, डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने, आँखा सुखा हुने समस्याहरू हुन्छ, जङ्क फुडहरू नखाने, स्वस्थ खाने कुराहरू जुन हामीमा अभाइलेबल छ त्यो खाँदाखेरि हुन्छ, फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ। अर्को कुरा के भनेदेखि औषधिको सेवन गराएको छ भने औषधिको साइड इफेक्ट के छ, यसले के पार्छ, असर पार्छ पार्दैन भन्ने कुराहरू र सम्बन्धित डाक्टरले पनि आँखा चेकअप गर्नलाई रिफर गर्नुपर्छ। केटाकेटीको त केही समस्या छ भने पहिलो वर्षदेखि नै आँखा जोगाउनुपर्छ भन्छु म, जुन स्कूलमा भर्ना गर्नुभन्दा अगाडि चाहिँ कम्पलसरी गरेर उनीहरूको नियमित चेकअप गर्नुपर्छ। केटाकेटीले टिभी हेर्दाखेरि अगाडि अगाडि सरेर नजिक हेर्यो, आँखा चिम्सो पारेर हेर्यो भने अभिभावकले पनि त्यसलाई गाली गर्ने त्यहाँबाट तान्ने होइन कि उसलाई उसको आँखा बिचाउनु पर्यो, किन यसरी हेर्यो, किन नजिक गयो भनेर प्रश्न गरेर उसलाई आई केयर सर्भिसमा पनि यसको जाँच हुन्छ, यसको इलाज हुन्छ प्राइमेरी सेन्टरहरूमा पनि।
0: उहाँ हुनुहुन्थ्यो बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 82-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकिरहेको छैन। आर्थिक वर्ष 77-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 81-82 बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भार पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, बजेटको राजस्व दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
1: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 2.31 अंकले बढ़ेर 2574.65 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 140 कम्पनीको शेयर बढ़ेकामा 127 घटेको छ। 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.74 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1,12,00,000 कित्ता शेयर 3.93 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30.87 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट पारित गरेको छ। आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिष्ट्रार रविन्द्र शिवाकोटीद्वारा प्रस्तुत बजेटलाई स्वीकृत गरेको हो। प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट 15.24 करोड़ र नेपाल सरकारको अनुदानबाट 15.62 करोड़ जुटाउने लक्ष्य छ। तर सरकारले गएको वर्षको भन्दा 4.80 करोड़ रूपियाँ कम अनुदान विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धिको दायित्व समेत थपिएका कारण झण्डै 8.31 करोड़ रूपियाँ अपुग हुने देखिएको छ। नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिइएको छ।
1: नेपालको राष्ट्रिय चरा समेत रहेको हिमालयको सुन्दर पंक्षी डाँफेमाथि मानव गतिविधिका कारण गम्भीर असर पर्न थालेको भारतमा गरेको एउटा अध्ययन देखाएको छ। भारतीय अनुसन्धानकर्ताहरूले गरेका दुईवटा अध्ययनले पूर्वाधार विकास, तीव्र शहरीकरण र ध्वनि प्रदूषणका कारण डाँफेको वासस्थान र संचार शैली दुवै फेर्दै गएको देखाएका द बेटर इण्डियामा प्रकाशित लेखमा उल्लेख छ। उत्तराखण्डको चोपटा र माध्यमेश्वर उपत्यकामा गरेको अध्ययन अनुसार गाड़ी र पर्यटकको कोलाहल बढ़ेका क्षेत्रमा डाँफेहरूले शान्त क्षेत्रका डाँफेको तुलनामा उच्च फ्रिक्वेन्सी वा बढ़ी पीच में आवाज निकालने गरेका छन्। हो हल्लाको बीच में आफ्नो प्रजातिसँग संवाद गर्न उनीहरूले यो विधि अपनाएको अध्ययनको निष्कर्ष छ। यस्तै जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेहरू आफ्नो प्राकृतिक वासस्थान छोडेर अझ बढ़ी उचाइतिर सर्दै गएको पाइएको छ। विज्ञहरूका अनुसार यसरी वासस्थान संकुचित हुँदा उनीहरूको प्रजनन प्रक्रिया प्रभावित हुने र दीर्घकालमा जनसंख्या घट्ने खतरा बढ़ेको छ। डाँफेमा देखिएको यो परिवर्तनले सिंगो हिमाली पर्यावरणले नै संकट भोगिरहेको स्पष्ट संकेत गरेको प्रतिवेदनमा भनिएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: कृषि मन्त्र नाटसँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। उहाँका स्लाम बम्बे, पारिन्दा, अंगार, क्रान्तिवीर, अग्निसाक्षी, वेलकम लगायत थुप्रै चलचित्रमा उहाँको भूमिका सम्झन लायक छ। पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ।
6: हुम्लाको सीमावर्ती क्षेत्रमा जड़ीबुटी संकलनको क्रममा हिमपहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव भेटिएको छ। मुगुम कारमारोङ गाउँपालिका नौका अंगबहादुर काया र ललितजंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जड़ीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको सुरक्षा टोलीले खोजीको क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमीपाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो।
7: बाँकेका किसान छिटो र बढ़ी उत्पादनको खोजीमा लाग्दा स्थानीय बालीका धेरै जातहरू हराउँदै गएका छन्। कोहलपुरको मैटा हावामा आयोजित 16 राष्ट्रिय जीन बैंक स्थापना दिवसमा किसान र विज्ञहरूले रैथाने बालीको संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन्। कार्यक्रममा सामुदायिक जीन बैंक गावर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले पुस्तौंदेखि प्रयोग हुँदै आएका बिउहरू नष्ट हुँदै गएको र बाँकी रहेका जोगाउन चुनौती बढ़ेको बताउनुभयो। उहाँले किसान आफैले बिउ संरक्षण र आदान प्रदान गर्ने परम्परालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच नेपाल कृषि अनुसन्धान केन्द्र परिषद नार्कका बाली प्रजनन विज्ञ डाक्टर मुकुन्द भट्टराईले रैथाने बालीको बजार माग बढ़दो रहेको उल्लेख गर्दै यसलाई उत्पादन र बजारीकरणसँग जोड़नु पर्ने बताउनुभयो।
6: सरकारले देशभर संचालित सामुदायिक विद्यालय मध्ये 85% भन्दा धेरैमा इन्टरनेट सुविधा पुगेको दावी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ। 2077 सालदेखि संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात आईसीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ। नेपालकामा धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा छन्। तीमध्ये 27,010 सामुदायिक विद्यालय हुन्।
7: खोटाङमा भूमि प्रशासन कार्यालयका सेवाग्राहीले लेखापढी व्यवसायबाट हुने सम्भावित ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण भएको छ। जिल्लामा रहेको भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठकले आजदेखि लागू हुने गरी लेखापढी व्यवसायका लागि शुल्क निर्धारण गरेको हो। कार्यालयका सेवाग्राहीहरू लेखापढी व्यवसायबाट ठगीमा परेको गुनासो बढेपछि पहिलो पटक सेवा शुल्क तोकिएको हो। जस अनुसार जग्गा राजीनामा, बकस पत्र, अंशभण्डा, नामसारी, सट्टापट्टा र दृष्टिबन्धक लगायत कामका लागि सेवा प्रकृति हेरी 1,000 देखि 1,500 रूपियाँसम्म शुल्क कायम गरिएको छ। यस्तै किता कार्ड भएमा थप 200 देखि 400 रूपियाँसम्म र सामान्य निवेदन तथा सिफारिशका लागि 500 रूपियाँ निर्धारण गरेको केन्द्रले जनाएको छ। तोकिएको भन्दा बढ़ी शुल्क लिएमा कानून बमोजिम कड़ा कार्यवाही गर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो।
6: काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको आयन माझी समूहका नायकी सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सिन्धुलीका 24 वर्षीय आयन माझीलाई जड़ीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर र घुँडामुनि 1 राउण्ड गोली चलाएको थियो। उनको बयानको आधारमा प्रहरीले भक्तपुरबाट अन्य 2 सदस्य मनोज कुमार मोक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको जनाएको छ। मुख्य नायकी माझी विरूद्ध काठमाडौँ भक्तपुर र काभ्रेमा गरी डाँका चोरीका मात्रै 27 वटा मुद्दा दर्ता रहेका पनि प्रहरीको भनाइ छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री एनी कार्सनलाई प्रदान गर्ने भएको छ। शास्त्रीय परम्परा संघको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूको लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ। को पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र र हिजो रसायन शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ।
6: यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 वटा युद्ध अन्त्य गराएको दावी गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतको नाम चर्चामा रहेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग 2 श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान 5 स्थानमा यथावत छन्।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सरियो। एमाले ओडा र पालिकाका महाधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
6: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एल्निनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँद सुक्खा हुन सक्ने।
7: मोबाइल कम्प्युटरको बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम। नियमित आँखा जाँच गर्न र सावधानी अपनाउन डाक्टरको सल्लाह।
6: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने, नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई,
7: र आईसीसी एक दिवसीय वरितामा नेपालको एक स्थान सुधार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
8: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari 91.4 MHz.

0: 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्यादेवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टिम दर्ता शुल्क 2,500+500 पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-34821 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लमजुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरो मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ
1: तिम्रो बेसी शहरमा स्पेशल मोमो खाने ठाउँ छैन कि हो बहिनी
2: मेरो दाईलाई बेसी शहरको बारेमा केही नै थाहा हुन्न है लमजुङ जिल्लाकै टप मोमो ग्रिनफिल्ड झोल मोमोको बारेमा सुन्नु भएको छैन तपाईँले
1: बेसी शहरमा पनि झोल मोमो पाइन्छ र भने
2: बेसी शहरको सेरा ओह्रालोमा रहेको ग्रिनफिल्ड झोल मोमोमा स्पेशल झोल मोमो पाइन्छ नि तपाईँलाई मन पर्ने काठमाडौँकै स्वादमा पाइन्छ है दाई
1: कस्तो कस्तो मोमो पाइन्छ नि नानी त्यहाँ
2: त्यहाँ त बक्स चिकन भेज अनि पनिर मोमो पनि पाइन्छ नि दाई
1: ल उसो भए दाजु बहिनी मिलेर लागौ ग्रिन फिल्ड झोल मोमोतिर
3: हजुर हामी कहाँ स्वादिलो र स्वास्थ्यकर बक्स चिकन भेज र पनिर मोमो पाइन्छ ग्रिन फिल्ड झोल मोमो बेसी सर आर सेरा ओह्रालो लमजुङ प्रोपाइटर अर्जुन राणाबाट सम्पर्क फोन नम्बर 98560-40-850 सम्पर्क फोन नम्बर 98560-40-885
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautari.live.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। लमजुङका अग्रज कम्युनिष्ट नेता पूर्णबहादुर गुरूङको निधन, क्रान्तिकारी निष्ठा, त्याग, अनुशासन र जनसेवाको प्रेरणादायी उदाहरणका रूपमा स्मरण। कुलासोथारको उत्तरकन्यामा मोबाइल नेटवर्क सुधारका लागि टावर निर्माणको पहल, संचार सेवा सहज हुने अपेक्षा। मर्स्याङदीका शिक्षकले साउनदेखि नै पाएनन् तलब, दशैंमा घर फर्कन र चाडपर्व मनाउन समेत समस्या भएको गुनासो। बेसी शहरमा 50% अनुदानमा कृषकलाई तरकारीको बिउ वितरण गरिँदै परिचय पत्र सहित कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह। र आगामी कार्तिक 11 गतेदेखि 8 मर्स्याङदी कप 2083 अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुँदै विद्यार्थीको प्रतिभा पहिचानमा सहयोग पुग्ने अपेक्षा।
1: किन ल्याउर मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिक आइसक्यो, घर गहना किनि दिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनि दिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651-381। दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणस्थान लमजुङ।
0: समाचार अब विस्तारमा। लमजुङका अग्रज कम्युनिष्ट नेता तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मंचका सदस्य पूर्णबहादुर गुरूङको निधन भएको छ। दूधपोखरी गाउँपालिका 3 लमजुङ निवासी गुरूङको बिहिबार निधन भएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ। पार्टीले जारी गरेको श्रद्धांजलि तथा शोकको वक्तव्यमा गुरूङको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक अनुभवी, निष्ठावान र त्यागी योद्धा गुमाएको उल्लेख गरिएको छ। विक्रम सम्बत 1988 भदौ 1 गते दूधपोखरी गाउँपालिका 3 सानो काभ्रेमा बुबा सुख बहादुर गुरूङ र आमा लीलावती गुरूङका 10 सन्तान मध्ये जेठो सन्तानका रूपमा जन्मनुभएका गुरूङले विक्रम सम्बत 2026 सालमा चितौन जिल्ला पार्टीबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। त्यसपछि करिब 6 दशक लामो राजनीतिक जीवनमा उहाँ मार्क्सवाद, लेनिनवाद प्रति वैचारिक निष्ठा, वर्गीय प्रतिबद्धता र क्रान्तिकारी आदर्श प्रति दृढ़ विश्वासका साथ नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनु भएको थियो। जनताको मुक्ति, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र वैज्ञानिक समाजवादको लक्ष्यलाई जीवनको मूल ध्येय बनाउँदै उहाँले पार्टी, क्रान्ति र जनताप्रति निस्वार्थ समर्पण, साहस, अनुशासन, त्याग र संघर्षको उदाहरण प्रस्तुत गरेको पार्टीले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको जनयुद्धको प्रारम्भिक चरणदेखि नै गुरूङले सक्रिय, साहसी र अनुशासित योद्धाका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आफ्नो लामो राजनीतिक तथा सैन्य अनुभव, ज्ञान र सीप नयाँ पुस्ताका हजारौं योद्धा तथा कार्यकर्ता माझ हस्तान्तरण गर्दै उहाँले जनयुद्धको विकास, विस्तार र संगठनात्मक सुदृढीकरणमा योगदान पुर्याएको पार्टीको वक्तव्यमा उल्लेख छ। उहाँ 2058 मंगसिर 11 गतेदेखि लमजुङ जिल्लाको जनसरकार प्रमुखको जिम्मेवारीमा समेत रहनु भएको थियो। पार्टीले गुरूङको जीवनलाई क्रान्तिकारी निष्ठा, त्याग, अनुशासन, संघर्ष र जनसेवाको प्रेरणादायी उदाहरणका रूपमा स्मरण गरेको छ। गुरूङले जीवनभर अंगीकार गरेको विचार आदर्श र संघर्षको विरासत नेपाली कम्युनिष्ट आन्दोलन तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने पार्टीले जनाएको छ। गुरूङकी धर्मपत्नी बिमाय गुरूङको यसअघि नै निधन भइसकेको थियो। उहाँका दुई छोरा रबिन गुरूङ र तिलक गुरूङ छन्। आठ छोरी मध्ये जेठी छोरी पद्मा गुरूङको पनि निधन भइसकेको पार्टीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीले दिवंगत गुरूङप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै परिवारजन आफन्त सहयोद्धा सहकर्मी शुभेच्छुक तथा सम्पूर्ण पार्टी पंक्तिप्रति समवेदना व्यक्त गरेको छ। वक्तव्यमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको नाम उल्लेख गरिएको छ। लमजुङको कोलासुथार गाउँपालिका उडा नम्बर 3 उत्तर कन्या क्षेत्रमा लामो समयदेखि देखिँदै आएको मोबाइल नेटवर्कको समस्या समाधानका लागि गाउँपालिकाले पहल थालेको छ। स्थानीयवासीलाई सहज र भरपर्दो संचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङ र उडा नम्बर 3 का उडा अध्यक्ष आसवीर गुरूङले गत असोज 15 गते नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पोखराका निर्देशक निरोल प्रसाद कोजुसँग भेटवार्ता गरी नेटवर्क विस्तारको विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि नेपाल दूरसंचार कार्यालय लमजुङका प्रमुख नवराज रेग्मी उडा नम्बर 3 का उडा अध्यक्ष गुरूङ तथा प्राविधिक टोलीले कोलासुथार गाउँपालिका 8 गामराङमा नयाँ जीएसएम साइट अर्थात टावर निर्माणका लागि स्थलगत सर्वे सम्पन्न गरेको छ। सर्वेपछि तयार पारिएको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि नेपाल टेलिकम गण्डकी प्रादेशिक निर्देशनालय पोखरामा पेश गरिसकिएको गाउँपालिकाले जनाएको छ। नयाँ टावर निर्माण भएपछि वडा नम्बर 3 का कार्यालय परिसर बगुम खगुम फूलम्रो लगायतका बस्तीहरूमा मोबाइल नेटवर्कको पहुँच तथा संचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीको दैनिक जीवन सूचना आदान प्रदान तथा आपतकालीन संचारलाई सहज बनाउन उक्त योजना यथाशीघ्र कार्यान्वयनका लागि निरन्तर पहल गरिरहेको गाउँपालिकाले जनाएको छ। लमजुङको मर्सङदी गाउँपालिका अन्तर्गतका शिक्षकहरूले साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। स्थानीय तहबाट व्यवस्थापन तथा भुक्तानी हुने शिक्षकहरूको तलब लामो समयदेखि रोकिँदा दैनिक खर्च चलाउन समस्या भएको शिक्षकहरूले बताएका छन्। घर भाडा खानपिन यातायात लगायतका खर्च व्यवस्थापन गर्न कठिन भएको उनीहरूको भनाइ छ। विशेष गरी गाउँपालिका भन्दा बाहिरबाट आएर अध्यापन गरिरहेका शिक्षकहरू तलब नपाउँदा बढ़ी समस्यामा परेका दशैं नजिकिँदै गर्दा समेत तलब नपाएपछि घर फर्कन र चाडपर्व मनाउन समेत समस्या भएको उनीहरूले बताएका छन्। शिक्षकहरूले आफूहरू नियमित रूपमा विद्यालयमा उपस्थित भएर अध्यापन गरिरहेको भन्दै रोकिएको तलब तत्काल भुक्तानी गर्न माग गरेका छन्। बेसी शहर नगरपालिकाले नगर क्षेत्रका कृषकलाई 50% अनुदानमा विभिन्न तरकारी बालीको बिउ वितरण गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले जारी गरेको सूचना अनुसार 2083 असोज 26 गते सोमबारदेखि बिउ वितरण शुरू हुनेछ। वितरण प्रत्येक दिन बिहान 9:30 बजेदेखि अपरान्ह 4 बजेसम्म हुने जनाइएको छ। कार्यक्रम अन्तर्गत केराउ सिमी बोडी रायोको साग मूला काग गाजर धनिया पालुङ्गो भिण्डी र चाडको स्विस बिउ वितरण गरिनेछ। बिउ लिन आउने कृषकले नागरिकता राष्ट्रिय परिचय पत्र वा आफ्नो परिचय खुल्ने अन्य कागजात ल्याउनु पर्नेछ। नगरपालिकाले पहिलो आउने कृषकलाई प्राथमिकतामा राखेर बिउ वितरण गरिने जनाइएको छ। थप जानकारीका लागि बेसी शहर नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सकिनेछ। लमजुङको कोलासुथार गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विष्णुमाया पौडेल तथा मालिङ आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर राजु विश्वकर्मालाई गाउँपालिकामा आयोजित विशेष कार्यक्रमबीच स्वागत गरिएको छ। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नागरिक मैत्री सेवा प्रवाह सुशासन तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा नवनियुक्त अधिकृत द्वयको अनुभव योग्यता र नेतृत्वदायी भूमिकाले कोलासुथार गाउँपालिकाको समग्र विकासमा थप ऊर्जा र सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिइएको थियो। Thank you. रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 06590299, मोबाइल नम्बर 98560209।

भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल, छोरा बुहारी विश्व पौडेल र रीता पौडेल, छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी, शोभा अधिकारी र पदम अधिकारी, प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी, नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल, नातिनी ज्वाइँ नाति अमृता अधिकारी र प्रकाश अधिकारी, नातिहरू नयन आदित्य पवन, नातिनीहरू आरजु अदिति, पलातिनीहरू आर्य र आज्ञा, भाउजू चीजा माया पौडेल, दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल, भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल, यादव पौडेल र चीजा पौडेल, खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी स्तरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सरको दनाई फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि।
1: कर्पुरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पुरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लम्सुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865567119।
2: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर फर्निचर।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी शहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
7: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। तनहुमा निर्माणाधीन 140 MW क्षमताको तनहु जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रेसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 KV प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। 100 MW क्षमताको तनहु जलविद्युत आयोजनामा 78% काम सम्पन्न भएको छ। रेसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख

हो सड़क सेती नदी को धार फर्काउन आवश्यक अस्थायी बाँध दुईवटा डाइवर्सन सुरुङ लगायत का संरचना को निर्माण सकिएको छ। आयोजना को 140 मीटर अग्लो बाँध निर्माण का लागि विक्रम सम्वत 2081 चैत्र 7 गते पहिलो कंक्रीट राखी किंग क्रटंग कार्य को शुरूआत गरिएको थियो। गएको भदौ महीनामा मात्रै 33,681 घनमीटर कंक्रीट राखिएको थियो। हालसम्म 5,07,442 घनमीटर कंक्रीट सम्पन्न गरिएको छ। प्याकेज दुई अन्तर्गत विद्युत गृह तथा सम्बन्धित उपकरणको काम सिनु हाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ। अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताउनुभयो। विद्युत गृह केवल सुरुङ सर्च ट्याङ्क टेलरेस लगायतका संरचनाको मुख्य कंक्रिटिङ कार्य सम्पन्न भएको यस प्याकेजको भौतिक प्रगति 79% पुगेको छ। भण्डारीका अनुसार जलाशयको पानीलाई विद्युत गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कंक्रिट लाइनिङ कार्य भइरहेको छ। कुल 1,418.75 मीटर कंक्रीट लाइनिङ गर्नुपर्नेमा हालसम्म 1,407.75 मीटर सम्पन्न भएको छ। प्याकेज तीन प्रसारण लाइन अन्तर्गत केईसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर 220 केवी क्षमताको प्रसारण लाइनमा पर्ने 94 टावर मध्ये 83 जग निर्माण सम्पन्न भएको छ भने 80 टावर खड़ा गरिसकिएको छ। यो प्रसारण लाइन 33 किलोमिटर लामो छ। चितौन र तनहुका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिन गएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो। यस प्याकेजको भौतिक प्रगति 82% पुगेको छ। गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीले पर्दामा उतार्ने उद्देश्य सहित निर्माण भइरहेको चलचित्र मलायक्रमुको छायांकन लमजुङमा जारी छ। बेसी शहरमा 12 दिनसम्म छायांकन सम्पन्न गरेको निर्माण टोली अहिले घनपोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक परिवेशलाई समेट्दै चलचित्रका दृश्य खिच्न व्यस्त छ। असोज 8 गते लमजुङ सदरमुकाम बेसी शहरबाट छायांकन शुरू गरिएको चलचित्रको दृश्य जिल्लाका विभिन्न स्थानमा खिचिँदैछ। बेसी शहरमा निर्धारित छायांकन पूरा गरेपछि निर्माण टोली घनपोखरा पुगेको हो। घनपोखराको प्राकृतिक सौन्दर्य, स्थानीय परिवेश र गुरूङ समुदायको सांस्कृतिक पहिचानलाई चलचित्रमा समेट्ने प्रयास गरिएको छ। लमजुङमा छायांकन सकिएपछि मनाङमा समेत चलचित्रका दृश्यहरू खिच्ने योजना रहेको छ। पीटर गुरूङको लेखन तथा निर्देशन र खेमेन्द्र गुरूङको निर्माणमा तयार भइरहेको मलाई क्रमुले गुरूङ समुदायको मौलिक कथा, सामाजिक परिवेश, भाषा, संस्कृति र परम्परालाई चलचित्र मार्फत प्रस्तुत गर्ने लक्ष्य राखेको छ। स्थानीय भूगोल र सांस्कृतिक पहिचानलाई कथासँग जोडेर प्रस्तुत गरिने भएकाले चलचित्रमा लमजुङका प्राकृतिक तथा सांस्कृतिक दृश्यले महत्वपूर्ण स्थान पाउनेछन्। चलचित्रमा धनकुमारी गुरूङ काशी, मनोज गुरूङ, मनिका गुरूङ, मंजू गुरूङ, गजेन्द्र गुरूङ, रेशम गुरूङ, प्रतीक जंग तामाङ, समीर गुरूङ र आयुष गुरूङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। गुरूङ समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई चलचित्र मार्फत दर्शक माझ पुर्याउने प्रयासका रूपमा मलाई क्रमुलाई हेरिएको छ। लमजुङ र मनाङका प्राकृतिक तथा सांस्कृतिक परिवेशले चलचित्रलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ। मर्स्याङदी गाउँपालिकाको आयोजनामा 8 मर्स्याङदी कप 2083 अन्तर विद्यालय स्तरीय विविध खेलकुद प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 11 गतेदेखि 15 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता मर्स्याङदी गाउँपालिका 6 स्थित गाँधी खेल मैदान, अमर माध्यमिक विद्यालय, हिंसुली आवासीय माध्यमिक विद्यालय तथा साम्बाचोक लगायतका स्थानमा हुने जनाइएको छ। प्रतियोगितामा माध्यमिक तहका विद्यार्थीका लागि दौड़ तथा फिल्ड तर्फका विभिन्न विधा, भलिबल, टेबल टेनिस र ब्याडमिण्टन, आधारभूत तहका विद्यार्थीका लागि फुटबल तथा प्राथमिक तहका विद्यार्थीका लागि गणित, दौड़ लगायतका खेल समावेश गरिएको छ। खेल खेलाड़ीका लागि, खेलाड़ी राष्ट्रका लागि भन्ने नारासहित आयोजना हुने प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभा पहिचान तथा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाचार सक्नु अघि मुख्य खबरका शीर्ष

0: सखरू पुनः एकपटक लमजुङका अग्रज कम्युनिष्ट नेता पूर्णबहादुर गुरूङको निधन क्रान्तिकारी निष्ठा त्याग र अनुशासनको प्रेरणादायी उदाहरणका रूपमा स्मरण खुलासो थरको उत्तर कन्यामा मोबाइल नेटवर्क सुधारका लागि टावर निर्माणको पहल संचार सेवा सहज हुने अपेक्षा मर्चाङ विकास शिक्षकले साउनदेखि नै पाएनन् तलब दशैंमा घर फर्कन र चाडपर्व मनाउन समेत समस्या भएको गुनासो कृषि शहरमा 50% अनुदानमा कृषकलाई तरकारीको बिउ वितरण गरिँदै परिचय पत्र सहित कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह र आगामी कार्तिक 11 गतेदेखि 8 मर्चाङ दी कप 2083 अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुँदै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो नेपाली चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 MHz अहिले बेलुकीको 7 बज्यो।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

0: रेडियो नाटक श्रृंखला जागृतिको पर्खाइमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन जागृति परिवारको तर्फबाट। विगतका श्रृंखला झैं आजको श्रृंखला पनि एचआईभी एड्स, यसको समाजमा प्रभाव, यसबारेको व्यक्ति पिच्छेको धारणा अनि यसप्रतिको व्यक्तिगत सचेतनालाई नाटकको रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। अब लागौं आजको श्रृंखलातर्फ।
1: जनक एक सामान्य बस्तीको धनाढ्य व्यक्ति हो। उसको श्रीमती सुनिता भने एउटा सामान्य परिवारकी छोरी। जनक र सुनिताको एक मात्र छोरा छ जसको नाम आकाश हो। धन सम्पत्ति भन्ने कुरा जनकसँग अटाइ नसक्नु छ। सम्पत्तिले गर्दा गाउँलेहरूसँग र घर परिवारसँग साथी आफन्तीहरूसँग पनि उसको रुवाफ निकै नै ठूलो छ। जनकको चाल चलन व्यवहार र बोलीमा पनि निकै नै रुवाफ देखिन्छ। जनकलाई आफ्नो सम्पत्ति प्रति निकै नै घमण्ड छ। उसले आफ्नो व्यवहार सबै छोरालाई पनि सिकाइसकेको छ। एउटा मात्र छोरा भएको कारण सम्पत्तिले छोरालाई पोस्नसम्म पोसेको छ। आकाशलाई कुनै पनि कुरामा कमी आउन दिँदैन। त्यसैले आकाशको पनि बाहिर हिँड्दा साथीभाइहरूसँग त्यति नै स्थान छ। उसलाई घरबाट जे भन्ने त्यही पुगिरहेको छ। तर जनकको श्रीमती सामान्य परिवारकी छोरी भएकी हुँदा उनको चाल चलन र व्यवहार जनकको भन्दा भिन्न किसिमको छ। उनको बोलीमा मधुर वचन र सहनशील व्यवहार छ र सहयोगी भावना पनि छ उनमा। आकाश यसरी नै बाबुआमासँग झुठो बोल्ने गर्छ र यसरी नै झुठो कुरा गरेर दिन प्रतिदिन कुलतमा लागेको छ आकाश। आज बाउसँग झुटो कुरा गरेर पैसामा बिकाउ भएकी केटी भुन्टीको झुपडीमा गएको छ भने यसरी नै आकाश कैयौं दिन घरमा झुठो बोलेर भुन्टी जस्ता दर्जनौ केटीसँग रात बिताइसकेको छ। उसलाई आफ्नो सौन्दर्य, आफ्नो जवानीको जोश र बाबुसँग भएको अटाइ नसक्नु सम्पत्ति घमण्ड छ। आकाशका केही साथीहरू पनि यस्तै नै छन्। जन साथी र सङ्गतका कारणबाट पनि ऊ यस किसिमको व्यवहार गर्छ। उसलाई छिन छिनमा चुरोट त नभई हुँदैन। अझ झन् दुई चारजना त्यस्तै साथी भेट्यो भने त लामो सासले गाँजा नतानेसम्म त उसको चित्तै बुझ्दैन। पाएसम्म त ट्याब्लेट नै खान्छ र सिरिन्जको पनि प्रयोग गर्छ। आकाशलाई यस्ता गाँजा, चुरोट, ट्याब्लेट, सुई, सिरिन्ज र जाँड रक्सीको कुलतमा पनि निकै नै नजिक भइसकेको छ। आकाशको आमा सुनिता भने आफ्नो छोरो बिग्रने भयो भन्ने कुरा पहिले नै जानिसकेकी छन् र बेला बेलामा गाली पनि गरेकी हुन्। तर बाबुले भने सुनिताको कुरामा त्यति ध्यान दिँदैनन्। खालि एक्लो छोरा भनेर दिन प्रतिदिन पैसा दिनेर पुल पुल्याउने मात्र काम गर्छन् र उनलाई पनि आफ्नो एउटै छोरो भएको र अटाइ नसक्नु सम्पत्तिमाथि निकै घमण्ड छ। तर उनलाई यो थाहा छैन कि यस किसिमको व्यवहारले मेरो छोरो बिग्रदैछ भन्ने र यस विषयमा कुनै चासो पनि राख्दैनन्। त्यसले गर्दा पनि आकाश बिग्रिसकेको छ। यस्तै किसिमको व्यवहार जनकको घरमा जनकका बाबु छोराको हुँदै जान्छ। यस्तै यस्तै व्यवहारसँग धेरै समय पनि बित्छ। आकाश पनि बिस्तारै ठूलो हुँदै जान्छ। अनि यो घरमा के हुन्छ त?

0: आकाश यस्तो उजालो हुन पाएको छैन, खालि क्यासर बजाएर उफ्री उफ्री नाचेको छ। यो त अर्को छोरा होला यो।
1: या मामु पनि खालि
0: बिहानको समयमा कमसे कम एकछिन किताब लिएर बसे त ताजा दिमागमा दुई चार अक्षर भए पनि त घुस्ने थियो नि, पढ्ने भन्ने कुरा त नामै छैन।
1: क्या मामु पनि भोलि कलेजमा वेलकम प्रोग्राम छ क्या, सबै साथीहरू क्या झकास झकास डान्स दिन्छन्, तिनीहरू भन्दा कम हुनु त भएन नि। यस्तो अलिअलि प्र्याक्टिस गरे नि मामु, रिहर्सल त गर्नु पर्यो नि। एकैछिन चुप लाग्नु न।
0: नाच पनि तिमीहरूको कस्तो नाच हो, कमसे कम नेपाली गीतमा छमछमी कम्मर मर्काएर नाचेको नाच, नाच पनि तिमीहरूको कस्तो नाच हो कुनि, कमसे कम नेपाली गीतमा छमछमी कम्मर मर्काएर नाचेको नाच, के न के जातिको गीत लगाएर यसै उफ्रिएको छ, अझ राम्रो नाचेर राम्रो देखाउने रे। अहिले नाच्ने साथी होइन, खुक्क किताब लिएर बस्ने।
1: ल ल मामु, यहाँबाट गइहाल्नु त, पढौँ न पढौँ न। यहाँ शुद्धि छ नि यार, झ्याउरे गीतमा नाचेको शुद्धिलाई इङ्ग्लिस गीत र पपको मजा के नै थाहा होला र यार। अब के गर्ने, क्यासेट लगाऊ भने फेरि कराउन आउने होला, नलगाऊ भने भोलिको वेलकम प्रोग्राममा हाँस्दै बोर हुन्छ, फेरि सब हाँस्ने होला मेरो डान्सहरू। जे त होस् होस्, ढोका नखोलेपछि शुद्धि आफै साइडलाई हाल्छ नि।

0: आकाशको बाबा, ए आकाशको बाबा, आकाशको बाबा, उठ्नुस् भनेको।
1: किन उठ्नु पर्यो र?
0: 8 बजिसक्यो, उठ्ने होइन।
1: नगरा नगरा, एकछिन सुत्न दे।
0: उठ्नुस् भनेको, चिया पनि सेलाइसक्यो।
1: चिया त्यही टेबलमा राखेर जा न।
0: होइन, यो घरको पनि कस्तो कस्तो होला। छोरो कतै थर्कनी गरी क्यासेट लगाएर नाचेको छ। बाउ घाम माथि आइसक्दा पनि गुरुगुर घुरेर सुत्ने। होइन, के भएको कुनी? यी घरकालाई पनि म केही कुरा बुझ्न
1: सक्दिनँ। खाली कराइछे कराइछे, कस्तो मिठो सपना देखेको थिएँ, सबै खलालाई दिए। मान्छेलाई पैसाको खाँचोले 1 करोडको गाडी 50 लाखमा दिने थियो, यसको चिया र थनथनले सबै खतम भयो।
0: तपाईँलाई त खालि पैसाको मात्र चिन्ता छ। विपनामा अटाइ नसक्ने सम्पत्ति भएर सपनाको सम्पत्तिले के नै गर्ने रहेछ कुन्नी?
1: त नगरा, सपनामा मात्र मैले त्यो कार किन्थे भने विपनामा पनि किन्थे किन्थे।
0: ल ल भयो, तपाईँलाई त खालि सम्पत्तिको मात्र चिन्ता छ। छोरोले के गर्छ, पढ्छ कि पढ्दैन भन्ने कुराको त खोजी नै छैन। सुन्नुहोस् त तल, खालि क्यासेट लगाएर नाच्नेदेखि त्यसको केही काम छैन।
1: किन नाचेको रहेछ केही बुझिस्?
0: भोलि क्याम्पसमा कुनै के जाति छ रे?
1: नबुझिकन त किन गराउँछ? भोलि छोराको क्याम्पसमा नयाँ साथीहरूलाई स्वागत गर्ने कार्यक्रम छ, त्यहाँ नाचगान रमाइलो गरेर नयाँ साथीहरूलाई स्वागत गर्छन् क्या?
0: अर्थ नबेर्थ गोविन्दे गाई, टाउको दुखेको औषधि नाइटमलाई। रमाइलो गर्ने अरे, के न के जाति बजाएर उफ्रिएपछि त्यसै रमाइलो। मलाई डाकुर खाइहाल्छन्, बाउले केही भन्ने होइन। भएको एउटा छोरो पनि तर लाग्ने भएन। जमाना पनि कस्ता हुन लागेको नि?
1: त धेरै जान्ने हुने होइन है, जमाना अनुसार चल्न सिकाउनु पर्छ। हाम्रो पालामा झ्याउरे हुन्थ्यो भने यिनीहरूको पालामा पप गीत छ, हाम्रो पालामा नाच हुन्थ्यो भने यिनीहरूको पालामा डान्स छ। बाबुबाजे पैदल हिँडे भन्दैमा हामी गाडी नचढ्ने अनि छोराहरूलाई प्लेन नचढाउने हो भने मान्छेको विकास कहिले हुन्छ त? त आफ्नो काम गर, छोरालाई के गराउनु पर्छ के गराउनु पर्दैन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, बुझिस्?
0: ल ल, बाउ छोरालाई जे जे मन लाग्छ त्यही गरे हुन्छ। अबदेखि म चुप लागेर बसौला नि।
1: ल जा, चियाले अलि भएन, एक कप मिठो चिया बनाएर लिएर आइज है।
2: बाबा, मामुले के कुरा गरे?
1: केही होइन, अनि तेरो वेलकम प्रोग्रामको लागि तयारी भइसक्यो त?
2: हुँदैछ बाबा, खालि मम्मी यहाँ र्याग गर्नुहुन्छ के, डिस्टर्ब गर्नुहुन्छ। क्या मजाले प्र्याक्टिस गरिरहेको छु।
1: तिमी आफ्नो काम गर न, मम्मीलाई मैले सम्झाइसकेको छु।
2: बाबा, मलाई 2000 रुपियाँ दिनुहोस् न, हिजोको 1000 रुपियाँ सिद्धिसक्यो, अब साथीहरूसँग भइहाल्छु नि होइन।
1: मलाई चाहियो भन्न मात्र, 2000 मात्र किन, 5000 नै लैजाउ न। ल हो
2: बाबा, थ्याङ्क यू है, म गएँ है बाबा। ल बाई बाई बाबा,
1: बाई।
0: फेरि त्यसलाई पैसा किन, हिजो मात्र त 1000 रुपियाँ लगेको, खालि त्यसलाई किन चाहिन्छ पैसा?
1: हे, त त्यसै नगर न, आज भोलिको जमाना अनुसार क्याम्पसमा पढ्ने छोरो 2-4 हजार त साथमा चाहिन्छ नि।
0: खाना पाकै छ, लाउन पनि पाकै छ, फेरि कापी किताब पनि त हामीले किनिदिएकै छौँ, अनि फेरि किन बारम्बार त्यसलाई पैसा चाहिन्छ?
1: त धेरै नबोल है, बिल्कुलै नबोल। साथीभाइसँग हाँस्नु पर्छ, घुम्नु पर्छ, बस्नु पर्छ, खानु पर्छ, खर्च त भइहाल्छ नि। आखिर एउटै छोरो त हो नि, त्यसले खर्च नगरे कसले खर्च गर्ने हो?
0: पढ्नु गर्नु छोरी काम, हलो जति खायो माम, यो बेलामा राम्रोसँग पढ्ने हो कि घुमेर हल्लने हो, यस्तै यस्तै सिकाउँदै जानु छोरालाई, अनि राम्रो होला नि छोरो।
1: तैले मेरो दिमाग नचाट त, के कमजोर छ मेरो छोरा? SLC पनि राम्रै डिभिजनमा पास गर्यो, अब क्याम्पसमा पनि राम्रै डिभिजनमा पास गर्छ, तँलाई के को चिन्ता?
0: अँ, यस्तै तरिकाले गर्छ पास, यस्तै तरिकाले पुल फुलाएर पैसा दिएर मताउनु, एक दिन टाउकोमा टेक्दा बल्ल थाहा हुन्छ।
1: भयो भयो, धेरै कराउने होइन, मैले जान्नु तैले जाने कि हुन्छ। जा अब, खाना पस्की, मलाई बाहिर जान हतार भइसक्यो।
2: कोपिला, ए कोपिला!
3: आकाश, तिमी छिटो आउन।
2: के हो कोपिला, कमसे कम हिँड्ने बेलामा अगाडि पछाडि दायाँ बायाँ हेरेर हिँड्नु पर्छ नि, तिमी त खालि आफ्नै सुरमा हिँड्छौ नि, किन हो?
3: तिमी पछाडिबाट आउँदैछौ भन्ने कुरा मलाई के थाहा त? अनि के छ तिम्रो खबर?
2: बस सबै ठिक ठाक छ।
3: अनि कतिको पछ्यौ त?
2: पढाइको कुरा छोडिदियो कोपिला, यही क्याम्पसको मात्र भयो।
3: त्यसो भनेर हुन्छ त?
2: नभएर के गर्नु, आज भोलि त खै कुन्नी, किन किन पढ्न भनेपछि त मनै लाग्दैन।
3: किन त्यसो भएको आकाश? तिमीलाई त केही कुराको पनि कमी छैन, बुवाले जे भन्यो त्यही पुर्याइदिनु भएको छ, तिमीलाई त आनन्द छ नि, मजाले पढे त भइहाल्छ नि।
2: त्यस्तै हो कोपिला, सब कुराहरू। बरु तिमीलाई एउटा कुरा भन्न मन लागेको थियो।
3: के कुरा होला भन न आकाश
2: खासै ठुलो कुरा त होइन
3: त्यसो भए भनिहाल न त
2: भन्न त हुन्थ्यो तर फेरि
3: के तर फेरि आकाश भनिहाल न
2: फेरि तिमी जितायो भने
3: किन मसँग सम्बन्धित कुरा हो
2: कुरा त तिमीसँगै सम्बन्धित नै हो
3: भनिहाल न त मसँग सम्बन्धित नै भए पनि आखिर तिमीले रिसाउनै पर्ने के नै कुरा गर्छौ र फेरि रिसाएर पनि के नै फाइदा छ र होइन त
2: घन्टी पनि बजिसक्यो हेर न यी सब कुरा पछि गरौँ है जाउ हिँड क्लासमा
3: जाऊ त हिँड
2: बरु तिम्रो इङ्ग्लिसको नोटबुक ल्याउन कोपिला म भोलि ल्याइदिन्छु नि
3: लौ फेरि भोलि ल्याउन नभुला नि हेर त सर क्लासमा पस्नु भयो छिटो हिँड
2: ल ल हिँड छिटो छिटो
4: दाजुभाइ तथा दिदीबहिनीहरू आज आज ठिक 12 बजे बाहिरबाट प्रशिक्षक आउँदै हुनुहुन्छ त्यसैले सबै गाउँले दाजुभाइ दिदीबहिनीहरू माथिल्लो चौतारीमा जम्मा हुनु है
5: गाउँमा तपाईँहरू यति नै हुनुहुन्छ
6: यति नै त होला कोही कामतिर लागे कोही गाई भैँसी हेर्नतिर लागे अब घर भएका जति जम्मा भयो के अरे
5: भनेपछि त अब हामीले कुरा अगाडि बढाउन हुन्छ होला होइन त
7: हुन्छ हुन्छ थाहा पाएका जति सबैजना आयौँ के अरे
5: ल त त्यसो भए सबैजनाले यता ध्यान दिएर सुन्नुहोस् है त तपाईँहरूलाई आज यहाँ किन जम्मा गराएको हो भन्ने कुरा तपाईँहरूको मनमा कौतूहल त लाग्न सक्छ तपाईँहरूलाई थाहा छँदैछ पनि होइन
6: खै केही पनि थाहा पाइएन हजुर
7: जम्मा हुने भनेर हाक लगाएका हुन् क्या रे
5: मैले नै तपाईँहरूलाई जम्मा हुनको लागि खबर पठाएको हुँ किन भेला हुन लगाएको त भन्नुहुन्छ भने यहाँ चेलीबेटी बीच बिफन साथै यौन रोग तथा एचआईभी एड्स सम्बन्धी जानकारी दिनको लागि मलाई केन्द्रबाट तपाईँहरूको गाउँमा चाहिँ पठाइएको छ खटाइएको छ र त्यसैले यस बारेमा तपाईँहरूलाई सामान्य जानकारी गराउनको लागि आज भेला गराएको हो त्यसैले आज सबैभन्दा पहिला चेलीबेटी बेचबिखन सम्बन्धी छलफल गरौँ है त हुँदैन
6: हुन्छ हुन्छ
5: आज भोलि हाम्रो देशका सोझा साझा दिदीबहिनीहरू विदेशमा निकै नै बेचिन पुगेका छन् उनीहरूलाई विवाह गर्ने बहानामा राम्रो काम लगाइदिने बहानामा धन सम्पत्तिको प्रलोभनमा धेरै चेलीबेटीहरू विदेशमा बेचिन पुगेका छन् त्यसैले यस्तो खालका घटनाहरू हाम्रो गाउँ समाजमा नघटोस् भन्नको लागि तपाईँहरूलाई यस बारेमा जानकारी दिनको लागि आज म यहाँ आएको हुँ
7: राम्रो कुरा गर्नुभयो बाबु अस्ति भर्खरको कुरा हो तल गाउँकी लिखेकी छोरीलाई एउटा चिन्नु न जानु मान्छेले विदेशमा राम्रो काम लगाइदिन्छु भनेर लगेको अरे बिचारीको 5-6 महिनासम्म अत्तो पत्तो लागेन पछि के कसरी खोजी गर्दा त बेचिएको पो रहेछ
5: हो त यो सबै के कारणले हुने गर्दछ भने एक त गरिबीको कारण हो यस्तो घटना घट्न सक्ने कारण भनेको र अर्को सबैभन्दा ठूलो कारण भनेको अशिक्षा हो अशिक्षाको कारणले पनि यसरी चेलीबेटीहरूको बेचबिखन हुने समस्या चाहिँ दिनदिनै बढ़िरहेको छ हामीमा यस्ता घटना घट्न नदिनको लागि शिक्षाको आवश्यकता पर्छ यसरी कसैले पनि विवाह गर्छु राम्रो काम लगाइदिन्छु धन सम्पत्तिको प्रलोभन देखाउँछ भने ती कुराहरूमा हामीले विचार पुर्याउनु पर्छ र यसरी प्रलोभन देखाउने व्यक्तिले किन यसो गरेको हो यसको नियत चाहिँ कस्तो छ भनेर सके त आफै बुझ्ने कोसिस गर्नुपर्छ नसके पनि आफ्नो गाउँको अलि पढे लेखेका केही बुझ्ने मान्छेसँग सल्लाह लिनुपर्छ यदि त्यस्ता नियत भएका व्यक्ति गाउँमा छन् भने तिनीहरूलाई उचित कारवाही गर्न सबै गाउँलेहरू मिल्नुपर्छ नि यस्ता खालका अपरिचित व्यक्तिहरू जो आफ्नो गाउँमा आएर यस किसिमको व्यवहार गर्न खोजेको थाहा पाइएमा नजिकको प्रहरी कार्यालयमा गएर उजुरी समेत हाल्न पछि पर्नु हुँदैन कुरा त राम्रोसँग बुझ्नु भएको छ होइन त
7: राम्रोसँग बुझ्यो बाबु सुन्यो होइन दिदी बहिनी हो अब यसको लागि हामी सबै एकजुट हुनुपर्दछ र सरले भने जस्तै सचेत भएर हामी अगाडि बढ्नु पर्दछ
6: हो ठिक कुरा भन्नुभयो यस कुरामा हामी सबैजना सचेत हुनुपर्छ
5: यो त भयो चेलीबेटी बेचबिखन सम्बन्धी कुरा अब भने हामी यौन रोग तथा एचआईभी एड्स सम्बन्धी कुरा पनि गर्नुपर्छ यसमा पनि सबैभन्दा पहिला हामी यौन संक्रमित रोगको विषयबारे छलफल गर्छौ हुँदैन र
6: होइन यो यौन रोग संक्रमित रोग भनेको के होला सर
5: म तपाईँहरूलाई भन्न लागिरहेको छु त्यसैमा पनि तपाईँले प्रश्न गर्नुभयो र राम्रो प्रश्न पनि उठाउनु भएको छ तपाईँले ल त ध्यान दिएर सुन्नु है त यो रोग सर्ने प्रमुख कारण त असुरक्षित यौन सम्पर्क नै हो र अन्यथा यो यौन अङ्गहरू बीचको मैथुन, गुद्वार मैथुन र मुख मैथुन आदिबाट पनि यो रोग सर्न सक्छ। कुनै कुनै रोग यौन संक्रमणहरू रगत र फोरस सिरिन्जबाट पनि सर्छ र यो रोग महिला पुरुष दुवैलाई लाग्ने सरुवा रोग पनि हो र यसका लक्षणहरू निम्न प्रकारका छन्। पुरुषको लिङ्ग तथा महिलाको योनिबाट पिप, सेतो पानी वा गनाउने पानी बग्नु, पिसाब गर्दा पोल्नु वा दुख्नु, अन्य बेला भन्दा धेरै पटक पिसाब लाग्नु, यौन अङ्ग वरिपरि चिलाउनु, सानातिना खटिरा अर्थात् घाउ आउनु वा सुनिनु, यौन सम्पर्क राख्दा दुख्नु, काँचका ग्रन्थिहरू दुख्नु वा बढ्दै जानु र महिलाहरूमा महिनावारीको बीचबीचमा पनि रगत बग्नु, महिलाहरूको तल्लो पेट दुख्नु यौन संक्रमित रोगका लक्षणहरू हुन्। यस्ता खालका लक्षणहरू तपाईँ हामीमा पनि देखिएमा आफ्नो नजिकका व्यक्तिलाई देखाउनु र उचित सरसल्लाह लिएर नजिकको स्वास्थ्य चौकीमा गई जचाउनु पर्छ। यस्तो समस्या आफूमा छ भने लजाउनु हुँदैन, त्यसैले नलजाइकन आफ्नो समस्या राख्दा नै यसको राम्रो उपचार पाउन सकिन्छ र यस रोगबाट पीड़ित भई बस्नु पनि पर्दैन।
6: सर, यो यौन संक्रमित रोगको उपचार समयमा नगरियो भने के कस्तो समस्या आउँछ होला?
5: एकदमै राम्रो प्रश्न उठाउनु भयो तपाईँले त, राम्रोसँग सुन्नुहोस् है त। यो यौन संक्रमित रोगको समयमा नै उपचार नभएमा निम्न खालका समस्याहरू आइपर्न सक्छन्। महिला पुरुष दुवैमा बाँझोपन हुनु, महिना नपुगी बच्चा जन्मिनु, बच्चा धेरै सानो वा अन्धो भई जन्मिनु, गर्भ पाठ्यघरमा नबसी बाहिर बस्नु, तल्लो पेट दुखिरहनु, सेतो गनाउने पानी बगिरहनु र पाठ्यघरको मुखमा क्यान्सर समेत हुने गर्दछ।
6: अनि यो रोगको उपचार कहाँ कहाँ पाइन्छ त सर?
5: यो रोगको उपचार धेरै जसो स्वास्थ्य संस्थाहरूमा पाइन्छ, त्यसमध्ये हेल्थ पोस्ट, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, जिल्ला अस्पताल, अञ्चल क्षेत्रीय तथा केन्द्रीय अस्पताल, गैर सरकारी संस्थाका क्लिनिकहरूमा यस यौन संक्रमित रोगको उपचार गर्न सकिन्छ।
7: हामीलाई त यस्तो यस्तो कुरा केही पनि थाहा थिएन।
6: त्यही त, यहाँ सर आएर धेरै कुरा सिकाउनु भयो।
7: हामी त अहिलेसम्म अन्धकारमै रहेछौ, बल्ल पो हाम्रो आँखा खुल्यो।
5: तपाईँहरू सबैजनाले यतातिर ध्यान दिनुहोस् है त, यस यौन संक्रमित रोग सम्बन्धी अरू केही कुरा गर्न बाँकी नै छ। यौन संक्रमित रोग महिला तथा पुरुष दुवैलाई लाग्न सक्छ, तर महिलालाई यसले बढी गम्भीर रूपमा सताउँछ। त्यसका कारणहरू यस प्रकारका छन्। ध्यान दिएर सुन्नुहोस् है त।
6: हुन्छ बाबु, भन्नुहोस्, हामीले ध्यान दिएर सुनेकै छौ। के रे?
5: ल त सुन्नुहोस् है, यो रोग महिलाबाट पुरुषमा भन्दा पुरुषबाट महिलामा सजिलै सर्न सक्छ। कन्डम प्रयोग नगरी यौन सम्पर्क भएमा पुरुषको वीर्यसँगै यौन संक्रमण जीवाणुहरू महिलाको शरीरभित्र प्रवेश गर्छन् र जीवाणुद्वारा महिलाको पाठेघर, डिम्बवाहिनी नली र डिम्बाशयको संक्रमण हुन सक्छ। संक्रमणपछि धेरै जसो यौन रोगहरूका लक्षणहरू महिलाहरूको शरीरका भित्री अङ्गमा देखिने हुँदा सुरुमै पत्ता लगाउन गाह्रो पनि हुन्छ। त्यसमा पनि कुन प्रकारको संक्रमण भएको छ भनी ठम्ब्याउन त झनै कठिन हुन्छ। यदि कुनै महिलालाई यौन संक्रमित रोग लागेको छ भने उनलाई कुन किसिमको यौन रोग लागेको छ भन्ने बारेमा पत्ता लगाउन विभिन्न परीक्षण गर्नुपर्छ। यस्ता परीक्षणहरू एक त धेरै ठाउँमा गर्न सकिँदैन, दोस्रो तिनीहरू महँगा पनि हुन्छन्। त्यसैले ती कार्यहरू बहुसंख्यक महिलाको पहुँचभन्दा बाहिर हुन्छन्। कहिलेकाहीँ परीक्षण भए पनि रोगको सही पहिचान गर्न सकिँदैन। त्यसैले यौन संक्रमणको कुनै पनि लक्षणहरू देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ र यस्तो प्रकारको रोग लागिसकेपछि उपचार गर्दा र उपचार पश्चात के कुरामा ध्यान दिनुपर्छ त, यी कुराहरू पनि राम्रोसँग बुझ्नुपर्छ है त।
7: ल बाबु, भन्नुहोस्, हामीले सुनिराखेका छौ।
5: सुन्नु भएको मात्रै छ कि बुझ्नु पनि भएको छ?
6: अब हाम्रो दिमागले भ्याए जति बुझेकै छ के रे बाबु।
5: तपाईँहरूलाई जान्न मन लागेको, बुझ्न मन लागेको र पनि मैले भनेका कुराहरूमा नबुझ्नु भएको केही छ भने सोध्न पनि सक्नुहुन्छ, लाज नमानिकन सोध्नुहोस् है त।
6: हुन्छ सर, यस्तो नजानी नहुने, नबुझी नहुने कुराहरूमा किन लाज मान्ने? गर्न नहुने काममा पो लाज मान्ने? ए गाउँले हो, केही सोध्न छ भने सोधिहाल है, फेरि यस्तो मौका आउन, जान्ने बुझ्ने मौका यही हो के रे।
5: ल त अब यता सुन्नुहोस् है, मैले तपाईँहरूलाई यो यौन संक्रमित रोगको उपचार गर्दा र उपचार गरे पश्चात ध्यान दिनुपर्ने कुराहरूको बारेमा पनि जानकारी दिन लागिरहेको थिएँ। सर्वप्रथम त यौन रोग लागेको शंका लाग्न साथ उपचार गरिहाल्नुपर्छ। रोगले च्यापुन्जेल पर्खनु हुँदैन, आफ्नो यौन जोडीलाई पनि सँगै उपचार गर्न लैजानुहोला। औषधि पूरा मात्रामा खानुपर्छ र सकेसम्म त यस्तो बेलामा यौन सम्पर्क नगर्दा एकदमै राम्रो हुन्छ। यदि गर्नै परेमा सुरक्षित हुनका लागि अर्थात् सुरक्षित यौन सम्पर्कका लागि कन्डमको प्रयोग गर्नुहोला।
7: ए, यो त यस्तो कुरा पो रहेछ, हामीलाई यस्तो भएको भए ज्योतिषी कहाँ हेराउन गइन्थ्यो कि लागो भागो भनेर लामा बोलाइन्थ्यो, होइन त साइली?
3: लौ कस्तो कुरा गर्छस् तैले? अस्ति भर्खर एक महिना अगाडिदेखि देवीको बुहारीलाई यस्तै रोग लागेको रहेछ। खालि तल्लो पेट दुख्यो दुख्यो भन्थे, पिसा फेर्दा पोल्ने गनाउने पानी बग्ने हुन्थ्यो रे। लामा धामी आएर फुकपाक गर्यो, कति दिनसम्म त झाँकै पनि बस्यो।
7: त्यति मात्रै हो र, मसानले हो भनेर 1700 कालो पाठो खायो, हाँस र कुखुरा त कति खायो खायो। पछि केही सिक नलागेर जचाउन अस्पताल गएर औषधि खाएपछि बल्ल निको भयो।
3: हेर त, त्यो बोका कुखुराको पैसाले औषधि गरेको भए छिट्टै निको हुन्थ्यो, फुक्कमा पैसा मात्रै खर्च भयो।
7: समयमा बुद्धि नपुर्याएपछि यस्तै हुन्छ।
5: अरूलाई के भन्यो हो, हाम्रो पनि त्यही चाल हो के रे? अहिले पो सबै कुरा थाहा पाइयो र।
3: ओहो, यस्तो कुरा त जान्नै पर्दो रहेछ।
7: त्यही त, बेलै नै यस्तो कुरा जानियो भने पछि आफूलाई पढ्दा पनि सजिलो, अरूलाई सिकाउन पनि सजिलो।
3: भन्न, आज यी बाबु आएर सिकाउनु भयो भन्नु मोरी।
7: त्यही त, सरले धेरै कुरा सिकाउनु भयो। ल पानी पिउनुहोस् त।
5: भन्नै लागेको थिएँ, जानेर ल्याउनु भएछ। बोल्दा बोल्दा निकै नै प्यास लागेको थियो।
8: साह्रै चिसो रहेछ पानी। अब फेरि मेरो कुरा सुन्नुहोस्। अहिलेसम्म त तपाईँहरूलाई मैले यौन संक्रमित रोगको बारेमा जानकारी दिएँ, अब भने म एचआईभी र एड्सको बारेमा पनि जानकारी दिन्छु, हुँदैन र?
6: अनि फेरि यो कस्तो रोग रहेछ नि बाबु?
8: नातिनुहोस् न, म भन्दै जान्छु नि। यो एचआईभी एड्सको बारेमा सबैभन्दा पहिला जान्नुपर्ने कुरा के त भन्नुहुन्छ भने, यो एचआईभी एड्समा एचआईभी र एड्स भन्नेको मानिसमा लाग्ने रोगको अवस्था हो। यस विषयमा सबैभन्दा पहिला एचआईभी भनेको के हो त र यसको बारेमा बुझौँ है त। ल अब राम्रोसँग सुन्नुहोस्। हाम्रो शरीरको रोग विरुद्ध लड्ने क्षमता ह्रास गराउने जीवाणुलाई एचआईभी भनिन्छ। यसले शरीरको रोग विरुद्ध लड्ने शक्ति बढाउने प्रणालीमा आक्रमण गर्छ। शरीरको रोगसँग लड्न सक्ने शक्ति नगुमाउन्जेल त एचआईभीले रगतमा रहेका सेता रक्त कोषहरूमा आक्रमण गरिरहन्छन् र यसलाई नै एचआईभी भनिन्छ। भने हाम्रो शरीरमा एचआईभीले रोगसँग लड्ने शक्ति नाश गरिसकेको अवस्थालाई चाहिँ एड्स भनिन्छ र यसरी एचआईभी र एड्सको दुई फरक फरक अवस्था हुन्छन्।
7: अनि यो एचआईभी कसरी सर्छ त बाबु?
8: तपाईँले राम्रो प्रश्न गर्नुभयो। यो एचआईभी निम्न प्रकारले सर्ने गर्छ। सर्वप्रथम त यो एचआईभी संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राखेमा, त्यस्तै गरी संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिमा दिँदा वा लिँदा पनि यो रोग सर्न सक्छ र संक्रमित व्यक्तिले प्रयोग गरेको सुई वा छाला छेल्ने औजारहरू निर्मलीकरण नगरिकन प्रयोग गर्दा पनि एचआईभी सर्छ र अर्को चाहिँ एचआईभी संक्रमित आमाले जन्माएको बच्चामा वा स्तनपान गराएको बच्चामा पनि यो रोग देखा पर्न सक्छ।
6: सर, यो असुरक्षित यौन सम्पर्क भनेको के होला नि?
8: भाइले कुरा एकदमै राम्रो गर्नुभयो। एक भन्दा बढी व्यक्तिसँग कन्डमको प्रयोग नगरिकन राखिने यौन सम्पर्कलाई असुरक्षित यौन सम्पर्क भनिन्छ।
7: अनि बाबु, मैले त मेसो पाइन र हो कि किन हो? असुरक्षित यौन सम्पर्क भनेको त भन्नुभयो, अनि सुरक्षित यौन भनेको त के होला बाबु? राम्रोसँग बुझ्न पाए राम्रो हुन्थ्यो कि।
8: ठिकै छ, म तपाईँलाई यस बारेमा पनि राम्रोसँग भन्छु। ल सुन्नुहोस् है त, विश्वसनीय एक व्यक्तिसँग मात्र यौन सम्पर्क राख्ने, हरेक यौन सम्पर्कमा कन्डमको सही तरिकाले प्रयोग गर्ने, कुनै निश्चित उमेरसम्म यौन सम्पर्क नराखी संयम अप्नाउने र यौन चाहना पूरा गर्नका लागि हस्तमैथुन गर्नु नै सुरक्षित यौन भनिन्छ।
6: सर, त्यस्तो हो भने के गर्दा एचआईभी सर्दैन त?
8: ल त, ध्यान दिएर सुन्नुहोस् यसको बारेमा पनि। यो एचआईभी संक्रमित व्यक्तिलाई छुँदा, मुहाई खाँदा वा अङ्कमाल गर्दा यो रोग सर्दैन, त्यस्तै गरी सँगै सुत्दा पनि यो एचआईभी सर्दैन, एउटै भाँडामा खाँदा वा जुठो खाँदा पनि एचआईभी सर्दैन, एउटै चर्पी प्रयोग गर्दा, एउटै रुमाल वा लुगा कपडा प्रयोग गर्दा, लामखुट्टे उपियाँ उडुस जुम्रा आदिको टोकाईबाट रगत र यौन अङ्गसँग सम्पर्कमा नआउने कुनै पनि क्रियाकलाप गर्दा यो रोग सर्दैन। यो त भयो एचआईभी कसरी सर्छ कसरी सर्दैन र एचआईभी भनेको के हो भन्ने बारेमा तपाईँहरूले जानकारी पाइ नै सक्नुभयो। यी कुरा भन्दा पनि अझ बढी महत्वपूर्ण कुरा के छ भन्नुहुन्छ भने, यो एचआईभी तपाईँ हामी अथवा हाम्रा दाजुभाइ दिदी बहिनी जो कोहीलाई पनि जानेर वा नजानेर अथवा जुनसुकै परिस्थितिमा पनि यो रोग लाग्न सक्छ। यदि तपाईँ हाम्रो गाउँघरमा तपाईँ हाम्रो दाजुभाइ दिदी बहिनीलाई यो रोग लाग्यो भने वा लागेका छन् भने यस्ता एचआईभी भएका व्यक्तिहरूलाई छिछी दुरदुर र घृणा गर्ने होइन कि माया ममता स्नेह दिएर अरू एचआईभी नभएका व्यक्तिहरू सर सद्भावपूर्ण व्यवहार गरेर यिनीहरूको मनोबल बढाउन सक्यौं भने पनि यी एचआईभी लागेका व्यक्ति पनि अन्य निरोगी व्यक्ति सर भएर काम गर्न सक्छन् र यिनीहरूको आयु पनि बढ्न जान्छ र लामो समयसम्म बाँच्न सक्छन्। त्यसैले यस्ता एचआईभी भएका व्यक्तिहरूलाई माया सद्भाव र अवसरको खाँचो हुन्छ। त्यसकारण हामी सबै मिलेर एचआईभी भएका व्यक्तिहरूलाई अवसर दिन कहिले पनि भुल्नु हुँदैन, पछि पर्नु हुँदैन।
6: ओहो सर, तपाईँले त आज हामीहरूले धेरै कुराको जानकारी दिनुभयो, हामीले त यस्तो कुरा केही पनि थाहा थिएन। सुन्नुहोस् है गाउँले दाजुभाइ दिदी बहिनीहरू, आजबाट हामी सबै मिलेर सकेसम्म त यस्ता रोग लाग्न नदिनको लागि सबैले सचेत गराउनु पर्छ। यदि कारणवश लागिहालेछ भने पनि उनीहरूलाई सद्भावपूर्ण व्यवहार गरेर उनीहरूलाई नयाँ जीवन दिने बाटो अप्नाउनु पर्छ।
7: हामीले त थाहा पायौं, अरू यहाँ नायक गाउँले दाजुभाइ दिदी बहिनीहरूलाई यो कुराको जानकारी हामीले नै दिनुपर्छ।
3: हो त नि, हामीले नै दिउँ सबैलाई जानकारी।
8: हो, तपाईँहरूले त यहाँ आएर थाहा पाउनुभयो, अरू नआउनु भएका गाउँलेहरूलाई पनि आज हामीले यस्तो कुरा सिक्यौं भन्न भने नबिर्सनु होला। अब भने तपाईँहरूलाई जानकारी दिनुपर्ने कुराहरू पनि सिद्धिसक्यो र समयले पनि नेटो काटिसक्यो। अब भने सबैजना आफ्नो घरतिर पनि लाग्नुपर्छ कि?
6: हुन्छ सर, अब लाग्नुपर्छ कि? तपाईँले हामीलाई धेरै कुराको जानकारी दिनुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ है सर।
8: ल त, अब तपाईँहरू जस्तै युवकहरू मिलेर तपाईँहरूको गाउँलाई अझ अगाडि बढाउँदै लैजानुहोस्। मेरो तपाईँहरूलाई यही शुभकामना छ। ल त, लागौँ है।
6: हुन्छ सर।
9: लेखन सुशैली कला समूह पञ्चनगर नवलप्रासी।
10: प्रिय श्रोता, तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
2: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनुहुनी कुरो हो, पार्टीको आक्षेपताको कुरो त्यो आएको ठाउँमा।
1: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
3: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौ।
1: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। वीरगंज स्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
4: रातिको मौसमको कुरा गर्नु पर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघगर्जन चट्याङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
1: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: रसुवा भोटेकोशीको बाढ़ीले मानव पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस पाएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोर्ल्यो, देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
6: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले 3 अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटि बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
7: सबै वडाका अधिवेशनहरू मंसिर सफेदमा गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मंसिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार सुरु गरेर जुन खालको चाहिँ जनतामा महँगी भत्ता र अनियमितता बढाएको छ त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन उनीहरूले भूमिका गरेर त्यो कुरामा केन्द्रित हुनुपर्छ। अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढी केन्द्रित भएर फर्क्यौं भनेर निर्णय गरेका छौँ।
6: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मध्य प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 वटा जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
2: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता झन् पुर्याउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन। किन अब उनी जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब उनीले अहिले सेकेन्डम्यान बनाएर राखेर होइन कि उनी विद्यालाई नै त्यहाँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्कको सङ्कटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो त्यहाँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो। त्यस मलाई लाग्छ यसका दुईटा पाटा भए एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो त्यसो गर्दा हुँदैन। त्यो अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
6: कंग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
3: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 एउटा मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने भन्नाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 जना स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 जना बिहानदेखि बसिनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धि डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनुपर्छ। त्यो सही मलाई जहाँसँग लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
6: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
8: त्यत्रो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आफैमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदाखेरि चाहिँ प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउनु चाहे जेसुकै मिस्टेक भयो हजुरहरू त डक्टर हुनुहुन्छ है तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस हजुर यो चाहिँ कुनै पनि लजिक
6: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम

0: जुत्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: शीतल जाउँ बाहिर पसलमा के खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
2: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
1: ओहो तिमी त घरको खाने भएछौ नि
3: के को सरसल्लाह हो दुईजनाको
2: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
3: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्
1: ए हो र राम सर म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र
3: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
4: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब चिआइएन
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट
6: देवीघाट बजारमा रामजी प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरूस्त देखिन्छ लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त
7: देख्न चाहिँ घर खडा पिल्लर पनि खडा छ बिम पनि भाँचिया छैन अरू कोठाहरूको फुटायो सरसामान लगायो सुन चाँदी ताम्बु पित्तल धेरै लगायो बासो बहनु भएको छैन कोठाहरू फुटेको छ त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ ढुङ्गा माटो सारा त्यहीँ छ हेरिरहेको छ गइरहन्छु म हेर्नलाई त घर देख्दा राम्रो देखिन्छ प्राविधिकलाई जानकारी गर्ने उहाँहरूले के भन्नुहुन्छ उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो प्रशासनले आएर हेरेर नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर बसेका छौँ हामी
6: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बारीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल अचेल मौसम फेरबदल भइरहेको छ यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्
8: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँछ्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँछ्योहरू गर्ने अनि हाँछ्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुन सक्छ है त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ
6: पानी उमालेर मात्रै खाने बासी खाना नखाने रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की नेपालबाट मनसून बाहिरिने क्रममा छ यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ तपाईले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौँला
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढाउन सांसदको भूमिका।
9: अब हामीले बाटोघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटोघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
4: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
14: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
15: धन्यवाद लीलजी।
14: के भन्नुभएको छ पाँच थरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
15: मैले विगतको निर्वाचनमा यत्रो डाहारी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल हतुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
14: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
15: मैले एउटा पनि आश्वासन दिनु परेन।
14: तपाईँले नदिया कि जनताले
15: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
14: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के के कुन कुन ठाउँमा?
15: सबैभन्दा ठुलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी
9: किसिमका फलफूलहरू फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने

0: कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँच तारे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यहाँको समस्या छ। त्यसरी कृषिलाई चाहिँ अलिक बढी नै प्रोत्साहित गर्नुपर्छ।
1: पाँच तार जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँचहरू समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो
0: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै बिस्तारै पर्यटन
1: के छ? पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला? तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
0: डिमाण्ड बेस होइन, र त्यसपछि आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
1: तीन पटक
0: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो।
1: तपाईँले एउटा सांस्कृतिक रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ भने?
0: होइन, सबैभन्दा ठूलो कुरा त अब अघि नै पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने।
1: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिरहेको छ, गरिरहेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि, त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ?
0: पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो, र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सिलसिलामा, अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ। भन्नाले पनि अब मुख्यत पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ, अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर र ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेको छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ।
1: लब्रेकुटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै
0: भन्न खोज्दै थिए। साधु टार पनि एउटा चाहिँ अनुपम किसिमको चाहिँ सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधु टारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ, त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौं भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ।
2: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान 6 बजेको साझा खबरपछि 6:30 बजेमा

0: तपाईले सुन्न सक्नुहुनेछ। केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ। नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्। गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: अहिले बेलुकीको 8 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार। यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिउँ।
2: मर्स्याङ्ती गाउँपालिकाको प्रवर्धनमा कृषि तथा पशु हाट बजार सञ्चालक समितिद्वारा आयोजित दशैं लक्षित कृषि तथा पशु हाट बजार यही असोज 27 गतेदेखि 29 गतेसम्म सञ्चालन हुँदैछ। आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
4: हाट बजारमा के पाइन्छ? ताजा तरकारी तथा फलफूल, खसी बोका, भेडा कुखुरा लगायत पशु पक्षी, स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज, किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबार।
2: किसानका लागि विशेष प्रोत्साहन, हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी बोका भेडा र कुखुरा लगायतका पशु पक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्यको समेत व्यवस्था गरिएको छ।
4: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन, आफ्नै गाउँका किसानले उत्पादन गरेको वस्तु किनौं, स्थानीय उत्पादनको प्रयोग बढाऊ, किसानलाई हौसला र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
2: मिति 2083 असोज 27 गतेदेखि 29 गतेसम्म, समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
4: स्थान मर्सङ्गी गाउँपालिका वडा नम्बर 3 खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसर, प्रबन्धक मर्सेन्टी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ, आयोजक कृषि तथा पशु हाट बजार सञ्चालक समिति।
2: थप जानकारीका लागि 98560-45650 र 98560-79340।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाई सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्जी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव, संचालक समिति।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 06652045, 06652475, मोबाइल नम्बर 98565।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाल आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुटुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन। बेलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
3: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
2: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
3: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
2: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
4: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245।
5: दोस्ती हेयर कटिङ तपाईँको

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखे तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
1: डोको, थुन्चे, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704640765।
2: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आएँ बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
2: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
5: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
7: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
6: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टसहर लमजुङ। ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
6: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्यो हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किन दिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665213181। दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमसुङ।
6: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
7: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
6: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
7: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
6: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
8: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245।
9: दोस्ती हेयर कटिङ, तपाईँको

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
7: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
6: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
7: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
6: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
8: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, सल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पोरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चोक लमजुङ, प्रोपाइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
8: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर फर्निचर।
9: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी, मायादेवी भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
1: डोको, थुन्से, नाङ्लो लगायत घरैसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704640765।
2: आइसा, के गर्दैछौ तिमी?
3: ए रिता, तिमी पो?
4: म त टिभी हेर्दैछु।
2: वाउ, यति राम्रो।

0: डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स, प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल, नमसुङ। सम्पर्क फोन नम्बर 0665203040, 9846074363 र 9841186608।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।